0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्रै आवश्यक परेको खण्डमा हत्कडी लगाउन भनेको छ। हत्कडीको प्रयोग नगर्नु सर्वोच्च, आजको नयाँ एक बोध दैनिकले समाचार छापेको छ।
2: नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक जसो घटबड भइरहेको छ। हिजो सुनको भाव तोलामा 1300 रुपियाँले घटेको छ। गत आइतबार सुनको भाव 2100 बढेको थियो। यसरी सुनको भाव उतार चढावले सुनचाँदी व्यवसायी र आम उपभोक्तामा कस्तो प्रभाव पारिरहेको छ, यसबारेमा तुल्सीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव तथा न्यू टिका सुनचाँदी पसलका सञ्चालक तुलसीराम सुनारलाई सोधेका छौं।
3: बजारमा यो सुनको भाव धेरै अथवा चढावले गर्दाखेरिमा ग्राहकहरूलाई मार पनि परिरहेको छ र व्यवसायी पनि मारमा पर्नु भएको छ। यसमा सुन चाँदी भाव जस्तै 1500 बढ्नु भनेको ठुलो होइन। एकैचोटि दिनमा 5,000-10,000 तक बढ्दाखेरिमा उपभोक्ता लगायत हामी व्यवसायीलाई मार परेको छ। आज सस्तो भावमा अर्डर गर्नु भएको छ, भोलि महँगिन्छ, हामी व्यवसायलाई मारमा पर्छ, खरिदेर हामीले महँगोमा ल्याएर दिनुपर्ने भएको छ भने दोस्रो हामीले आज अर्डर गर्नु भएको छ, भोलि सुनको भाव गरिदिन्छ। हामीले महँगो हालेर किनेर ल्याएको सुनको भाव भोलि ग्राहकले ल्याएर लग्न मान्दिनुहुन्न र हामीलाई पनि समस्या छ। अहिलेको यस कारणले गर्दाखेरि सुनको भावलाई केही राज्यले पनि नियन्त्रण गरेर भावलाई दैनिकमा चाहिँ 1500 बढ्ने त ठिकै हो, तर यो 5,000-10,000 चाहिँ कन्ट्रोल गर्ने सम्भावना बनाएसम्ममा अति राम्रो हुन्थ्यो। हामी आम उपभोक्ता लगायत व्यवसायलाई पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ। उपभोक्ताहरू त खालि भाव सोध्ने र जाने मात्रै गर्नुहुन्छ, उहाँहरूले बनाउने मन गर्नुहुन्न, घटेपछि आमला भन्नुहुन्छ। त्यो घट्ने भन्ने त खै त छैन, कहिले आज चाहिँ 2,000 घटेको हुन्छ, भोलि 5,000 रुपियाँ बढ्छ। यसले गर्दाखेरिमा उपभोक्तालाई त त्यसै असर परेको छ, झन् हामी आम व्यवसाय झन् त्यसको झन् बढी मारमा छौँ, हाम्रो कारोबार छ ठप्प छ।
1: तपाईँ अहिले दाङको रेडियो प्रकृतिले उत्पादन गरेको बिहानको कार्यक्रम आजको परिवेश सुनिरहनु भएको छ। आजको परिवेशमा हामीले दाङबाट प्रकाशित पत्र पत्रिकाले छापेका समाचारहरू सुनाइरहेका छौं। अब थप समाचार।
2: सल्यानको कालीमाटी गाउँपालिकामा एकजनामा औलो रोगको पुष्टि भएको छ। कालीमाटी गाउँपालिका 4 27 वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो। भारतको गुवा क्षेत्रबाट घर फर्किएका करिब एक सातापछि बिरामी परेका सुनारलाई प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किट मार्फत गरिएको प्रारम्भिक परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको हो। जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट समेत औलो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभएको छ। स्वास्थ्य कर्मीका अनुसार भारतबाट फर्किएका करिब एक सातामै बिरामी भएकाले सुनारलाई भारतमै औलोको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ। सल्यानको कालीमाटीमा देखियो औलो, शंकर केसीले लेखेको खबर आजको गोरेछ दैनिकमा छापिएको छ।
1: दाङ जिल्ला भलिबल संघको अधिवेशनले लक्ष्मण बस्नेतको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भरत कुंवर, महिला उपाध्यक्षमा भूमिसारा बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर केसी चयन हुनु भएको छ भने सदस्यहरूमा राजु केरी, नवराज खत्री, लीला बहादुर घर्ती, कमल दशौंती, पूरक विक र जितेन्द्र चौधरी चयन हुनुभएको छ। दाङ जिल्ला भलिबल संघको अध्यक्षमा बस्नेत नयाँ एक बोध दैनिकले समाचार छापेको छ।
2: सल्यानमा प्रहरीले अवैध रूपमा बालुवा तथा गिटी ओसार पसार गरेको आरोपमा 5 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा बालुवा तथा गिटी ओसार पसारमा प्रयोग भएका 2 टिप्पर र 3 ट्याक्टर नियन्त्रणमा लिइएको हो। प्रहरी तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले 30 सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले आएको छ। प्रहरीले जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि निगरानी र कार्यवाही प्रक्रियालाई तीव्रता दिएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत तुलसीपुर उपनगरपालिकाका 19 वडामा वडा अधिवेशन सम्पन्न भएका छन्। तुलसीपुरका 19 वडामा वडा सभापति सहितको नेतृत्व सर्वसम्मत चयन भएको नेपाली कंग्रेस तुलसीपुर नगर सचिव विमल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1 मा लीला राम नेउपाने, 2 मा भीम बहादुर ओली, 3 मा रेशम मल्ल, 4 मा लीला खड्का, 5 मा मेघराज केसी, 6 मा इन्द्र बहादुर बुवाचुकी, 7 मा जीवराज अधिकारी वडा सभापति चयन हुनु भएको छ। यस्तै वडा नम्बर 8 मा तारा प्रसाद देवकोटा, 9 मा महादेव नाथ योगी, 10 मा निम बहादुर खत्री, 11 मा चिरञ्जीवी भट्टराई, 12 मा भरत गिरी, 13 मा नुमाकान्त केसी, 14 मा धनीराम चौधरी, 15 मा कैलाश बुढाचोकी, 16 मा उमवीर केसी, 17 मा दिल बहादुर ओली, 18 मा विदुर गौतम र 19 मा पदम ओली वडा सभापतिमा निर्वाचित हुनुभएको नगर सचिव पौडेलले जानकारी दिनुभएको हो। प्रकृति न्यूज डेस्कमा समाचार रहेको छ।
2: होता पश्चिम दामको दङ्गीशरण गाउँपालिका 6 मा भने नेपाली कांग्रेसका 2 जना क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनौट प्रक्रियामा आफूमाथि अन्याय भएको भन्दै असन्तुष्ट जनाएका छन्। वडा सदस्य समेत रहेका क्रियाशील सदस्य शमशेर बहादुर राउत र अर्का क्रियाशील सदस्य केशर बहादुर खड्काले आइतबार सम्पन्न वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौटका क्रममा आफूमाथि अन्याय भएको आरोप लगाउनु भएको छ। उनीहरूका अनुसार क्षेत्रीय प्रतिनिधिका लागि आवेदन फारम भरेर आवश्यक शुल्क बापत प्रति व्यक्ति 600 रुपियाँ समेत बुझाएका थिए, तर शुरूमा आफूको नाम समावेश गरिए तापनि अन्तिममा अर्कैको नाम राखेको भन्दै उनीहरूले असन्तुष्ट जनाएका छन्। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाह साँझ 7 बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहसँगै उहाँका प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानुहुनेछ। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुभाष शर्मा लगायतका अधिकारी भने यस अघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभा भदौ 23 गतेदेखि न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा शुरू भएको हो। महासभाको उच्च स्तरीय बैठक भने असोज 6 गतेदेखि शुरू हुँदैछ। प्रधानमन्त्री शाहले उच्च स्तरीय बैठकलाई सेप्टेम्बर 14 अर्थात असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह आज अमेरिका जानुहुँदै आजका अनलाइन संस्करणले समाचार छापेका छन्।
2: रुकुम पश्चिमको चौरजारी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा र सृजनात्मक क्षमतालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको मेरो प्रतिभा मेरो आवाज प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता पुनस्थापना केन्द्र चौरजारीको आयोजना तथा मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित राइज अफ परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चौरजारी नगरपालिकाका 13 वटा वडाबाट 57 जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको राइज अफ परियोजनाका अधिकृत सन्देश जैसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा सहभागीहरूले गीत गायन, नृत्य, कविता, गजल वाचन, वक्तृत्व कला, अभिनय, हास्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए। प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण सहभागी समूहहरूलाई पुरस्कार सहित प्रमाणपत्र समेत वितरण गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुष्पवादीले मेरो प्रतिभा मेरो आवाज कार्यक्रम निकै राम्रो र महत्वपूर्ण कार्यक्रम भएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको हो। चौरजारी अपाङ्गता पुनस्थापना केन्द्रका अध्यक्ष शान्त बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो भने नगर प्रमुख बादीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। चौरझारीमा अपाङ्गता भएका व्यक्ति तथा समूहका लागि प्रतिभा प्रदर्शन कखरा अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: दङ्गीशरण गाउँपालिका वार्ड नम्बर 1 बाँकीमा रोटरी क्लब अफ तुलसीपुरको आयोजनामा तथा दङ्गीशरण गाउँपालिका वार्ड नम्बर 1 को समन्वयमा 1 दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा अस्ट्रेलियन चिकित्सकहरू सहितको विशेषज्ञ टोलीले स्थानीय नागरिकको आँखा परीक्षण तथा उपचार गरेको थियो। शिविरमा आँखा सम्बन्धी समस्या देखिएका नागरिकलाई आवश्यकता अनुसार निशुल्क औषधि र चस्मा वितरण तथा शल्यक्रिया समेत गरिएको वडा नम्बर 1 का अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभएको छ। वडाध्यक्ष भण्डारीले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा ठाउँमा विशेषज्ञ चिकित्सकीय सेवा दिन पाउँदा खुसी लागेको बताउनु भएको छ। दङ्गी शरणको बाँकीमा निशुल्क आँखा शिविर आजको नयाँ एक दैनिकले समाचार छापेको छ।
2: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिए लगतै अब पालिका अधिवेशनको चर्चा शुरू भएको छ। सोही अनुसार नेपाली काँग्रेस घोराई उपमहानगरको नगर सभापति पदका लागि युवा नेता तिलक राउत र प्रदीप मजगैयाले उम्मेद्वारीको घोषणा गर्नुभएको छ। दुवैजना नेताले संगठन सुदृढीकरण, युवाको सहभागिता र अग्रजको अनुभवलाई समेट्दै घोराई काँग्रेसलाई थप सक्रिय र एकताबद्ध तथा जनमुखी बनाउने प्रतिबद्धता गर्नुभएको छ। हाल नगर सभापतिको जिम्मेवारीमा समेत रहनुभएका राउतले आफ्नो उम्मेद्वारी घोषणा गर्दै पार्टीलाई थप सुदृढ बनाउने घोषणा गर्नुभएको छ। यस्तै अर्का उम्मेद्वार मजगैयाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेद्वारीको घोषणा समेत गर्नुभएको छ। काँग्रेस घोराई नगर सभापतिमा राउत र मजगैयाको उम्मेद्वारी घोषणा तुलसीपुर खबर .com यो खबर प्रकाशित भएको छ।
1: सरकारले पत्र पत्रिकालाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गरेपछि त्यसको चौतर्फी विरोधमा दाङमा पनि पत्रकार महासंघले खुल्ला कार्यालय मार्फत सरकारलाई चेतावनी सहितको ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान सभापति विपुल पोखरेलले सरकारको यो निर्णयले प्रेसलाई हेर्ने दृष्टिकोण अझै अनुदार रहेको देखाउनु भएको छ। कार्यक्रममा केन्द्रीय सचिव सबिन प्रियासन र प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीले वर्तमान सरकार स्थानीय पत्रकारिताको प्रवर्धन र संरक्षण गर्ने भन्दा पनि मीडियालाई कमजोर बनाउन खोजेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा ज्ञापन पत्र बुझाउने कार्यक्रम भएको थियो। सरकारको निर्णय विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापन पत्र। आजको गोरक्षले समाचार छापेको छ।
2: आउँदो असोज 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशभरका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षाको सम्भावना रहेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भूभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। यसको प्रभावले बुधबारदेखि नै मौसम बदलिरहने पनि उल्लेख गरिएको छ। उज्यालो अनलाइनमा खबर प्रकाशित भएको छ।
1: नेपालगञ्जबाट प्रहरीले 107 यसलाई एकपटक फेरि सुन्नुहोस्। नेपालगञ्जबाट प्रहरीले 107 ग्राम बढी खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ। बाँके प्रहरी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका 2 बाट लागू औषध खैरो हिरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समयमा विभिन्न जिल्लाहरूमा लागू औषध प्रयोगकर्ताहरू बढेका छन्। यसको ओसार प्रसार समेत बढेको छ। प्रहरीले निगरानी बढाइरहेको छ तर अझै पनि यो नियन्त्रित अवस्थामा आउन सकेको छैन। आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
2: र प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै आज विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। आज बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठक बस्दै 4 संसदीय समितिको बैठक पनि आजै। अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
1: अन्तिममा रेडियो प्रकृतिकै एक सूचना। रेडियो प्रकृतिले अहिलेसम्म सञ्चालन गर्दै आएको एफएम रेडियोबाट केही संस्करणहरू नयाँ सुरु गर्दैछ। रेडियो प्रकृतिले सिधै अनलाइन संस्करण युट्युब च्यानल पोडकास्ट सुरु गर्न थालेको हो। यसका लागि केही जनशक्ति आवश्यक परेकाले सूचना प्रसारण गरेको छ। तपाईँहरू पनि संचार माध्यममा बोल्न रुचाउनुहुन्छ, कार्यक्रम चलाउन मन छ र समुदायसँग समुदायकी आवाज सुनाउन चाहनुहुन्छ, भिडियोमा अडियोमा लेख्ने कुरामा अनलाइनमा काम गर्न चाहनुहुन्छ, मार्केटिङमा समाचारमा र कार्यक्रम संचालक रूपमा आफ्नो भूमिका प्रदर्शन गर्न चाहनुहुन्छ भने रेडियो प्रकृतिमा सम्पर्क गर्नुहोला। केही दिनमै रेडियो प्रकृतिले 3 दिने निशुल्क ओरिएन्टेशन कार्यक्रम सञ्चालन गरेर यी जनशक्तिहरू परिपूर्ति गर्दैछ। यो रेडियो प्रकृतिको आफ्नै सूचना हो। तपाईँहरूलाई रेडियो प्रकृतिले सुरु गर्न थालेको प्रकृति मिडिया नेटवर्क अन्तर्गतका मिडियासँग जोडिने अवसर प्राप्त भएको छ। यो सूचना सँगसँगै आजका लागि आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

जेनजी आन्दोलनका घाइतेको उपचार र उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा त्रिपुरेश्वरमा बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन। र रुसमा पुटिनको युनाइटेड रसिया पार्टीलाई संसदीय निर्वाचनमा भारी बहुमत।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। आज प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई पर्सि बिहिबार सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसङ्घमा संयुक्त राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क सहर प्रस्थान गरिसकेको छ। परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनु हुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जेएनजी आन्दोलनका घाइतेहरूको माग पूरा गर्नुपर्ने, अवरुद्ध सडक तथा पुलहरूको पुनर्निर्माणका कामलाई तीव्र बनाउनु पर्ने, नागरिकका समस्या समाधानमा जिम्मेवार बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले जेएनजी आन्दोलनका घाइतेहरूको व्यवस्था, उचित क्षतिपूर्ति, दीर्घकालीन व्यवस्थापन लगायतका माग गरी झापामा 6 दिनदेखि आन्दोलन गरिरहेको भन्दै उनीहरूको माग पूरा गर्न र न्यायको सुनिश्चितता दिलाउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसदहरूले सरकारले राजदूत नियुक्तिका विषयमा आफैले निर्धारण गरेको मापदण्ड कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै राजदूत नियुक्तिमा मापदण्ड पालना र पारदर्शी हुनुपर्ने बताउनुभयो। सांसदहरूले मधेसका जिल्लाहरूमा कृषि सिँचाइका क्रममा प्रत्येक वर्ष करेन्ट लागेर धेरै मानिस को ज्यान जाने गरेकाले विद्युत लाइन, ट्रान्सफर्मर, पोल तार तथा कृषि सिँचाइका मोटरहरूको सुरक्षा परीक्षण गर्नुपर्ने र सुरक्षित विद्युत जडान सम्बन्धी तालिम तथा जनचेतनाका कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिँदै विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र समयमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिएकाले प्राविधिक शिक्षाको सुधारका लागि नीति तथा कानुनी व्यवस्था गर्दै अगाडि बढाइने बताउनुभयो।
4: नागरिकले एलपिजी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहनु भएको कठिनाइ प्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा
5: सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिई विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तथापि प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिएकोले प्राविधिक शिक्षालयहरूमा विद्यार्थी भर्ना न्यून भएको अवस्था पनि कतिपय ठाउँमा छ। यस क्षेत्रमा विभिन्न समस्याहरूको समाधान गर्दै प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी प्रबन्ध गर्दै लगिनेछ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन 2074 स्थायी शिक्षकको पदपूर्ति, संघीय सरकारको जिम्मेवारी र करार शिक्षक नियुक्ति, सरुवा दरबन्दी मिलान लगायत शिक्षक व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको रहने स्पष्ट व्यवस्था गरेको छ। सोही बमोजिम आवश्यक प्रबन्ध हुँदै आएको र सो व्यवस्था कार्यान्वयनमा आएको कठिनाई सम्बन्धनको लागि विषयगत समितिहरूको बैठक राखी पहल गरिएको छ। शिक्षक दरबन्दी शून्य भएका विद्यालयहरूमा शिक्षण सहयोग अनुदान कोटा समेत उपलब्ध गराउने गरिएको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालयबाट विद्यार्थी संख्या बढी भएका विद्यालयमा शिक्षकको दरबन्दी मिलानका लागि यस विषयमा समेत मन्त्रालयले स्थानीय तहहरूसँग सहजीकरण गर्दै आएको छ।
3: शिक्षा मन्त्री पोखरेलले परम्परागत शिक्षा प्रणाली अन्तर्गत सञ्चालित गुरुकुल मद्रासा र गुम्बा लगायतका वैकल्पिक शिक्षालयहरूको सबलीकरणका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरिएको र सामाजिक सद्भाव कायम गर्न धर्मगुरु मार्फत आवश्यक पहल गरिएको पनि बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले नागरिकले ग्यास नपाएर भोगेको समस्याप्रति सरकार गम्भीर रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री शाहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले तत्कालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको बताउनु भयो। मन्त्री शाहले सरकारको निरन्तर प्रयासपछि कृष्णभीरको अवरुद्ध सडक असोज 1 गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएसँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको पनि बताउनु भयो।
4: नागरिकले एलपिजी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहनु भएको कठिनाई प्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा निरन्तर लागिरहेको छ। मन्त्रालयले तत्कालीन मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइरहेको छ। सरकारको निरन्तर प्रयासपछि कृष्णभीरको अवरुद्ध सडक असोज 1 गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ, जससँगै बजारमा ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको छ।
3: सरकारले काठमाडौँ उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिरहेको र विभिन्न ठाउँमा लुकाएर राखिएका 1000 ग्यास सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिएको पनि मन्त्री शाहले जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कणेल, मोहन आचार्य, रमेश कुमार मल्ल, मिङमा ग्याम्बु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजता तामाङ र सीता थपलिया रहनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण र पुनर्निर्माणका लागि सुरक्षित पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त क्षेत्रका उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा जोखिमयुक्त क्षेत्रलाई अध्ययन गरी सुरक्षित स्थानमा मात्र सडक निर्माणको योजना तयार पारिने जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने विषय सदन

यासिङ राखले बाढी पहिरो जस्ता विपदका बेलामा व्यापारीहरूले खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुमा कालो बजारी र कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारलाई कालो बजारी नियन्त्रण गर्न आग्रह गर्नुभयो। सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृङ्खला सुधारका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरी अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग प्रश्न उत्तर कार्यक्रममा भाग लिँदै वन तथा पर्यावरण मन्त्री गीता चौधरीले देशका विभिन्न 12 कृषि उत्पादन स्थलमा पुगेर कार्यदलले अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री चौधरीले बाह्य देशबाट आउने कृषि उपजको विषादी चेक जाँचलाई सरकारले कडाई गरेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पारित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 छलफलपछि राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 सभाको सर्वसम्मतिले पारित गरेको हो। यस्तै बैठकले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत पुनस्थापना र पुननिर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताउनु भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधि मण्डलले हिजो मन्त्रालयमा गरेको भेट घाटका क्रममा उहाँले बाढी प्रभावितको पुनस्थापना र पुननिर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले बाढी प्रभावितका समस्यालाई हेरेर उनीहरूको वास्तविक आवश्यकता पहिचान गरी सोही अनुसार राहत पुनस्थापना र पुननिर्माणका कार्यक्रम अघि बढाइएको जानकारी पनि गराउनुभयो। चीन सरकारले भोटेकोसी बाढीबाट प्रभावित बाल बालिकाको सहयोगका लागि 1,10,00,000 प्रदान गरेको छ। नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा हिजो सो रकमको चेक हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली काङ्ग्रेस संसदीय दलका नेता र पार्टीका उपसभापतिले हिजो भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको भेटवार्तामा संसदीय दलका नेता विष्णुराज आङ देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्माले भेट गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकले रसुवाको भटेकोसी बाढीमा परि मृत्यु भएकाको सम्मानजनक र वैज्ञानिक परीक्षण सहितको सब व्यवस्थापन र हस्तान्तरण कार्यलाई आवश्यक पर्ने कार्यविधि तथा मापदण्ड तयार गर्न निर्देशन दिएको छ। समितिको बैठकले आवश्यक कानूनमा आवश्यक परिमार्जन तथा पुनर्लेखनका लागि ठोस प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो। त्रिपुरेश्वरमा हिजो बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा 7-सदस्यीय समिति गठन गरेको हो। 5-6-4-2-7-4 नम्बरको बसमा हिजो आगजनी भएको थियो। आगजनीका कारण चालक गम्भीर घाइते भएका
यस वर्ष जुट खेतीले राम्रो मूल्य पाएसँगै मोरङका किसानहरू

0: उत्साहित भएका छन्। सरकारले जुट खेतीको संरक्षणका लागि किसानलाई मल बिउ लगायतका सामग्रीमा अनुदानको व्यवस्था गर्ने, लागत अनुसारको न्यूनतम मूल्य र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने किसानहरूको माग रहेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
1: जुट खेती प्रति आकर्षण घट्दै गइरहेको बेला यो वर्षको जुटको मूल्यले जुट खेती गर्ने किसानलाई उत्साहित बनाएको छ। मोरङ धनपालथान दुई खैरभन्नाका किसान इन्द्रदीप शाह।
2: पौ साल भन्दा बढी मूल पाएको छ किसानहरू। किसानहरू यो साल जस्तो प्रफिट कुनै साल भएको छैन। अहिले 7,000 टका मन बिकिरहेछ। अगाडि सालमा 4,000 देखि 6,000 सम्म गएको थियो पटुवा।
1: उत्पादन लागत बढ्नु, मजदुरको अभाव र मेहनत अनुसारको मूल्य नपाउँदा जुट खेती प्रति किसानको आकर्षण घटिरहेको बेला यस वर्षको जुटको मूल्यले किसानलाई राहत भएको सरकारले जुटको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने अर्का किसान अनिल कुमार सुतियारको भनाइ छ।
3: यो वर्ष राम्रै, पहिला त भाव नै थिएन, त्यही 2,500-3,000, अहिले त 7,000। अहिले मान्छे भेटिरहेको छैन, जन छैन, काम गर्न मानिरहेको छैन मान्छेहरूले। सरकारले किसानको लागि समयमा भाव राम्रो गरिदिनु पर्यो, टाइममा खाद मलहरू उपलब्ध भइरहेको छैन, त्यो गराइदियो भने किसानको लागि झन् सजिलो हुन्छ।
1: जुट प्रतिमन अहिले बजारमा 7,000 रुपियाँसम्म बिक्री हुँदै आएको छ। 2041 सालतिर मोरङमा जुट खेतीको अवस्था निकै उत्साहजनक थियो। अहिले नेपाल सरकारले सबैभन्दा ठुलो र पुरानो ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनमा ल्याउनका लागि कार्यदल समेत गठन गरिसकेको छ। मोरङ र सुनसरी जिल्लामा निजी क्षेत्रका 6 वटा जुट उद्योग सञ्चालनमा रहेका छन्। 6 वटा जुट उद्योगमा नेपालमा उत्पादित जुटले 5% मात्रै धान्दै आएको विराटनगर जुट मिलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्कीको भनाइ छ।
4: यो वातावरण मैत्री जमिनलाई उर्वरा शक्ति बढाउने कृषि उत्पादन हो। 6 वटा उद्योगको लागि कच्चा जुट प्रतिदिन 400 टनको हाराहारीमा आवश्यकता छ। अनुदान र आकर्षक प्याकेज दिनु पर्यो, किसानलाई राहत हुने खालको नीति निर्माण गर्नु पर्यो।
1: 12-13 वर्ष अगाडि मोरङ जिल्लामा 10-12 हजार हेक्टर क्षेत्रफलमा जुट खेती हुँदै आएको थियो। यो वर्ष भने मोरङमा 5,000 हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। लागत अनुसारको जुटको मूल्य नपाउँदा किसानले जुट खेती लगाउन छाडेका हुन्। जुटको उचित मूल्य सुनिश्चित गर्न नसकिए यो खेतीबाट किसान विस्थापित हुने भएकाले जुट खेतीको संरक्षण गर्दै लागत अनुसारको न्यूनतम मूल्य र यसको बजार व्यवस्थापनमा सरकारले ध्यान दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो कुमोद अधिकारी। नेपाली कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशले 1 महिने सदस्यता नवीकरण विशेष अभियान सुरु गरेको छ। नेकपा कर्णाली प्रदेशद्वारा हिजो सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार भेटघाटमा सदस्यता नवीकरण विशेष अभियान सुरु गरिएको पार्टीका प्रदेश संयोजक विमला केसीले जानकारी दिनुभयो। प्रदेश समितिको बैठकले निर्णय गरे बमोजिम विशेष अभियान सुरु गरिएको उहाँले बताउनुभयो। जापानिज इन्सेफ्लाइटिस जेई अर्थात् मस्तिष्क ज्वरो विरुद्धको खोप अभियानको पहिलो दिन झापामा 21,746 जनाले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार झापाका प्रमुख बृज कुमार दासका अनुसार जिल्लाका 9 स्थानीय तहमा हिजोदेखि अभियान सुरु भएको हो। उहाँका अनुसार पहिलो दिन खोप लगाउनेमा 30-60 वर्ष उमेर समूहका 15,905 जना र 60 वर्षमाथिका 5,841 रहेका छन्। जिल्लाका 15 वटै स्थानीय तहमा असोज 15 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत 30 वर्षमाथिका 4,85,555 जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आउँदो असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले जारी गरेको मौसम विशेष बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हावाहुरीसहित भारीदेखि अति धेरै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा भारी बहुमत हासिल गरेको छ। लगभग पूर्ण परिणाम अनुसार युनाइटेड रसियाले 57.83% मत प्राप्त गरेको छ। पार्टीले 450 सदस्यीय स्टेट डुमामा 355 सिट जितेको छ। तीन दिनसम्म भएको मतदान आइतबार सकिएको थियो। निर्वाचनमा करिब 59% मतदाताले मतदान गरेकोमा 57.83% पुटिन नेतृत्वको पार्टीले हासिल गरेको हो। सन् 2022 युक्रेनमाथि रुसले पूर्ण सैन्य आक्रमण सुरु गरेपछि भएको पहिलो संसदीय निर्वाचन हो। निर्वाचनमा रुसले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रका बासिन्दालाई पनि सहभागी गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: चितौनमा केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितौनका किसानले केराको मूल्य आधा घटाएर बिक्री गर्न थालेका छन्। गत वर्षदेखि नेपालमा केरा आयात रोकिएको छ भने किसानको उत्पादन पनि वृद्धि भएको छ। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले 3-4 प्रति कोसा केरा बिक्री गर्न बाध्य भएको बताउनु भयो। हाल नेपाल केरा उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ। भारतबाट केरा आयात रोकिएपछि किसानले 3,000 क्षेत्रफल थप गई केरा खेती गरेसँगै आगामी वर्ष केरा निर्यात गर्नुपर्ने अवस्थामा पुगेको पन्तको भनाइ छ। फागुन चैत्र वैशाखसम्म बजारमा आपूर्ति कायम रहने गरी किसानले उत्पादन योजना बनाएका छन्। हाल नेपालमा केराको उत्पादन बढेर 9,00,000 मेट्रिक टन बराबर पुगेको छ। चितवनमा सुपर जोन क्षेत्रमा 1,850 हेक्टरमा केरा खेती हुँदै आएको छ। यो नेपालको कुल क्षेत्रफलको 15% बराबर हो। केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले किसानको उत्पादन सस्तोमा लगेर महँगोमा बेच्दा किसानहरूलाई समस्या भएको बताउनु भयो। उपभोक्ताले हाल G9 केरा प्रति दर्जन 100+ खरिद गर्न बाध्य भएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका 12 किसान शंकर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा केरा पुग्न नसक्दा केराको मूल्य घटेको बताउनुहुन्छ। सुवेदीले 64 क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएको छ। नेपालमा 100 किसानले 100 क्षेत्रफलसम्ममा केरा लगाएको महासंघको तथ्याङ्कमा उल्लेख छ। गत असोज 6 सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारमा नियमित कारोबार हुन सकेन। नेपाल स्टक एक्सचेन्जले सोमबारको नियमित धितोपत्र कारोबार स्थगित गरेको सूचना सार्वजनिक गरेको छ। नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित 72 कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ। नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रणालीमा असोज चार गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ। सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार गर्न नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्ने अवस्था देखिएको नेप्सेले सूचनामा उल्लेख गरेको छ। यसैबीच स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत सोमबारको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्से समक्ष निवेदन दिएको थियो। नेप्सेले प्राविधिक समस्या समाधान भइ नसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगित गरिएको स्पष्ट गरेको छ।
0: अब खेल समाचार अजय बमबाट।
7: जापानको नागोया आइसीमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको छ। सोमबार भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपालले हङकङ विरुद्ध कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन। यससँगै नेपालले महिला भलिबलमा 9 स्थानमा रहने सम्भावना सकिएको छ। नेपालले अब 11 र 12 स्थानको वर्गीकरण खेल खेल्नेछ। समयमा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जापान तथा दोस्रो खेलमा इन्डोनेसियासँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। त्यसै गरी पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। सोमबार बीको खेलमा नेपाल थाइल्यान्डसँग 59-48 अङ्कले पराजित भएको हो। महिला कुमुते 68 तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छिन्। क्वार्टर फाइनलमा निरूपा हङकङकी ओङचेङ लिङसँग 3-0 अङ्कले पराजित भएकी हुन्। दान बहादुर दर्लामी पुरुष 70 तौल समूहको प्रिलिमिनरी राउन्डमा इराकका अली कासिम अहलन नुरिनसँग 5-0 सहत नतिजामा पराजित भए। सुस्मिता तामाङ जापानको नयगाउँमा जारी 20 एसियाली खेलकुदबाट बाहिरिएकी छिन्। थाउलको महिला छाङ वाङमा सुस्मिता 13 स्थानमा रहिन्। उनले 9 1.580 स्कोर गरिन्। कुल 16 प्रतिस्पर्धीमा उनी 13 भएकी हुन्। सुस्मिताले भियतनाम, भारत र जापानका खेलाडीलाई पछि पारिन्। उज्बेकिस्तानमा जारी 46 चेस ओलम्पियडमा नेपालका पुरुष र महिला दुवै टोली पराजित भएका छन्। पाँचौं चरणमा पुरुष टोली पानामासँग तथा महिला टोली जमैकासँग पराजित भएको हो। पाँच चरणको खेल सकिँदा पुरुष र महिला दुवै टोलीले समान 4 अङ्क जोडेका छन्।
0: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्य प्रदेश तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै। भोटेकोशी बाढी प्रभावितको प्रभावकारी व्यवस्थापन, जेन्जी आन्दोलनका घाइतेको उपचार र उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा त्रिपुरेश्वरमा बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन। रुसमा पुटिनको युनाइटेड रसिया पार्टीलाई संसदीय निर्वाचनमा भारी बहुमत। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौँ।
1: गत कार्यक्रमदेखि हामीले हिमवत् खण्डको प्राचीन इतिहाससँगै नेपालको सभ्यता, संस्कृति, परम्पराका विषयमा चर्चा प्रारम्भ गरेका छौँ र आगामी केही कार्यक्रमका श्रृङ्खलासम्म यही सन्दर्भमा केन्द्रित हुनेछौँ। यसका लागि नेपालको सभ्यता, संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद, प्राज्ञ प्राध्यापक डाक्टर प्रेम खत्रीसँग हामी जिज्ञासा सहित कुराकानीमा हुन्छौँ।
0: नेपाल भौगोलिक नक्सामा सानो देखिए पनि सभ्यतामा विशाल देश हो। यसको कारण के हो भने नेपालको पहिचान केवल इतिहास वा राजनीति मात्र होइन, यसको मूल पहिचान यहीँका हिमाल, पहाड र तराईसँग गाँसिएको छ। यी तिनै भूभाग नेपाली सभ्यता निर्माण गर्ने तीनवटा आधार स्तम्भ हुन्। यही भूमिमा बसेका किराँत, गोपाल, महिषपालदेखि आर्य समुदायसम्मका कथा, इतिहास, संस्कार र परम्पराहरू यही धराको माटोसँग मिसिँदै विकसित भए।
1: हिमालको शान्ति, पहाडको मेहनत र तराईको समृद्धि, यी तिनै तत्त्व मिसिएर बनेको छ नेपाली सभ्यता। यसैले नेपालको सभ्यता बुझ्न हामीले यसलाई टुक्रियाएर होइन समग्र रूपमा हिमाल, पहाड र तराईको साझा अनुभूतिका रूपमा बुझ्नुपर्छ। यसै सन्दर्भमा प्राध्यापक डाक्टर प्रेम खत्रीसँग जिज्ञासा सहित आजको कार्यक्रममा चर्चा गर्दैछौ। हाम्रो देश नेपाल जुन छ, यो चाहिँ हिमाल, पहाड, तराई मिलेर बनेको छ। तराईदेखि हिमालसम्मको जुन भौगोलिक विविधता छ, यसले नेपाली सभ्यता निर्माणमा कस्तो प्रभाव पारेको देखिन्छ?
2: प्रश्न छ। हिमाली क्षेत्रका सबै भूक्षेत्रहरू एकै नासै विकसित भएनन्। मैले भने आर्यहरू यता पश्चिमजी गङ्गा मैदान अलग प्लेन्स एरियामा जनकपुरमा लिमिट थियो, वहाँबाट हिजो आउँदाखेरि मिथिला पश्चिमतिर अवध भयो, यतातिर किरात पूर्वतिर किराँदैछ। अब उस बेला त यो उत्तर दक्षिणको त्यस्तो थिएन, धेरै काठमाडौँ सम्भावना दस जाने थियो। त्यो विकास भयो, मान्छेहरू आएपछि उताबाट तिब्बतबाट माइग्रेट भएका अरू छलपट भएर बसेपछि चाहिँ अनि मार्केटको हिसाबले अरू एक्सेसको हिसाबले तल पनि जाने अनि तलबाट माथि आउने भयो। अनि संस्कृति कल्चर पनि एक ठाउँमा बस्दैन, कल्चर चाहिँ अलिकति मुभ गरिने वस्तु हो। अनि पहाडी कल्चरहरू तल बिस्तारै अप्नाउने, तलबाटमा जाने, अनि तल अवध बस्ने नवाबले होस्, लखनऊको नवाबले अथवा यताका राजाले माथिसम्म चाहिँ क्याप्चर गरेको छ। 22-24 हेर्नु तपाईँ, 22-24 राजा सबै राजतन्त्रबाट आएका राजु ढल्छन्, माथि बस्छन्, तलसम्मको राज्य छ। उनीहरू साना लग्जरीका वस्तुहरू पनि उतैबाट आउँछन्, उतैबाट आउँछन्, पुरा लग्जरियस लाइफ उतैबाट आउँछ। अनि त्यससँग कल्चर पनि समय गयो, सबैतिर फैलिने भयो। अनि जातिहरू बिचमा त्यस्तो द्वन्द पनि थिएन, एकीकरण भएपछि त्यसलाई अझ सलिड रूपमा चाहिँ के भयो भने जाति बिचको द्वन्द अन्त भयो, अनि सबै हामी नेपाली भन्ने नै भइहाल्यो। अनि एउटाको भाषा, अर्को एउटा संस्कृति, अरू रहनसहनमा त्यो इन्टिग्रेसन बढी सम्मिलन, इन्टिग्रेसन एकीकृत स्वरूप र सद्भाव चाहिँ कहाँ। नेपाल जस्तो मुलुकमा त्यति धेरै जाति जनजाति, त्यति धेरै भाषा हुँदाखेरि पनि सद्भाव कहिले धर्म युद्ध, जाति युद्ध, भाषा भाषिक युद्ध त्यस्तो केही पनि भएन, द्वन्द केही पनि हुँदै भएन। अनि निष्पक्षले तलमाथि जान सक्ने, घुम्न सक्ने, अलि पछि 11-12 शताब्दीबाट हुँदै गएपछि अनि झन् त्यो सलिड हुँदै गयो सम्बन्धहरू। अलि पछिल्लो सदमा त मान्छे विद्याको लागि नै काँसी जाने भने जस्तै त्यो परम्परा भयो, उताबाट आउने यात्रीदेखि लगायतका अरू विद्वान पनि आउने भए। र हाम्रो सभ्यता, हाम्रो संस्कृति चाहिँ अलिक विस्तारित हुने क्रममा 11-12 शताब्दीदेखि बढी अनि 12 शताब्दी निकै यो काठमाडौँमा सिमलगढबाट आएपछिका जातिहरू मिसिएपछिको बेलामा, पछि चाहिँ अब किराँतहरू पहिले चल्दैछन्, त्यो आदिकालदेखि किराँतको कुनै एउटा पिरियड भन्ने छैन। गुरुङ, तामाङ आदि चाहिँ हिमाल पारबाट आएको, अहिले उहाँहरू अहिले पनि आफूलाई चाहिँ मङ्गोल मुल्का भन्नुहुन्छ, अनि तिब्बत बर्मन भाषा बोल्नुहुन्छ। त्यहाँबाट मन खमेर पूर्वसम्म जाँदाखेरि अझ पूर्व दक्षिण पूर्वबाट आएका पनि थिए। यदि भाषिक रूपले पनि बाहिरबाट आएका धेरै भए, पहिले आएका पश्चिम आइरहेका, सांस्कृतिक रूपले पनि आफ्नो संस्कृति लिएर बोकेर हिँड्ने, अनि त्यो संस्कृतिलाई अभ्यास गर्ने क्रममा यता एउटा छ त उताबाट छ, त्यो उसको बिचको सद्भाव चाहिँ विकसित भएर गइरह्यो। त्यही सद्भावले र आपसी द्वन्द्वभन्दा मेलमिलापले सानो मुलुकमा यति धेरै जाति चाहिँ फर्स्ट टाइम धेरै जातिहरूको उत्थान विकास भयो। अहिले पछिल्लो पिरियडमा अब कसैले ए खसारे तिमीहरू यस्ता, बाहुन यस्ता, त्यो यस्ता, यो देश हाम्रो भन्ने त्यस्ता द्वन्द्व झल्किने खालका त्यस्तो अर्थ लाग्ने किसिमका अभिव्यक्ति यताउता पाइन्छ। त्यो एकदम पछिल्लो अति प्रायोजित पनि नभए त्यसलाई अलि भयस प्रकारको पूर्वाग्रह क्रियाको इलाकालाई सुनिन्छ होला अहिले। तर त्यसको जगमा चाहिँ यो देशको सभ्यता, संस्कृति द्वन्द्वबाट होइन, जातिहरू मिलेर बसेर भएको छ। त्यो पहाडले त्यसलाई सुरक्षा दियो, तरले सुरक्षा दियो, तल माथि गर्दा त्यसले त्यसको लागि असर परेन। हामी नेपाली भन्ने भए उसले पनि भनेको थियो कि यो नेपाल हो भनेर कडिलो लेखिहाले नेपालबाट सामान आउँदैछ नेपालीहरू आउँदैछन् यस्तो कुरा त ईसापूर्व चौथो शताब्दीदेखि नै व्यापक थियो त्यो एउटा अभिलेख पो चौथो शताब्दी चाणक्यले गरे त त्यो अभिलेख कुनले त्यो बुक अर्थशास्त्र भन्ने बुक लेख्नुभन्दा अगाडिदेखि नै भइरहेछ किन किराँतहरू यहाँ छन् किराँतहरूमा स्टोरी जोड्दाखेरि त महाभारतमा अर्जुनको पालामा भीमले त बिहा गरे किराँत क्षेत्रमा अर्जुन यताका मान्छेहरू किराँतहरू गएर महाभारत युद्धमा लडे आदि कुरा चाहिँ छ त्यो प्राग इतिहास भएको प्रकारले इतिहास भन्दा पनि त्यो चाहिँ एउटा प्राग इतिहासकै एउटा पार्ट मानिन्छ त्यो डकुमेन्ट त्यस्तो होइन तर पनि हामी हाम्रो इतिहास चाहिँ सबै अभिलेखमा मात्रै आधारित छैन अगाडिको त्यस्तो छ त्यो भन्दाखेरि किराँतकालमा व्यापक रूपले आवागमन छ काठमाडौँबाट सेन्ट्रल उता आवागमन छ त्यो उताबाट मान्छे छैन त्यहाँदेखि त किराँतकालदेखि छँदैछ व्यापारकै लेभलको छ भनेपछि व्यापार भनेको एउटा लेभल हो म त्यसमा पछि आउनेछु सबै त त्यो लेभल पुग्नु भनेको चाहिँ आर्थिक कारोबार पनि विस्तारित हुनु यातायातको विकास हुनु अरू धेरै कुराहरू विकास हुँदा अनि त्यो सभ्यता हो त्यो चाहिँ खुद्रा खुद्रा हिसाब गर्नु संस्कृति एउटा लेभलमा पुग्यो संस्कृति अनि किराँत सभ्यता लेस विशेषता मल्ल सभ्यता भनेको सबै कुराहरूले परिपूर्ण छ त्यसलाई जनजीवनलाई त्यो पर्याप्त छ त्यो एउटा लेभल छ त्यो प्लेटो भन्छ अङ्ग्रेजी त्यो लेभलमा पुगेपछि त्यो सभ्यता हुन्छ त्यो प्राचीन कालदेखि नै एक ठाउँमा एक जनजाति अथवा एउटा ठाउँमा एउटा भूगोल होइन सबै सम्मिश्रण भएर आदान प्रदान भइरहेको हिसाबमा त्यो नेपाली सभ्यता भन्नु त्यस बेला पनि नेपाली सभ्यता छ भन्न सक्यो
1: भौगोलिक विविधतासँगै नेपालमा धार्मिक एवं सांस्कृतिक विविधता पनि पाइन्छ यहाँले यी विविधताहरूलाई कसरी हेर्नुहुन्छ
2: पहिलो कुरो त भूगोलले एउटा दिशा एउटा निर्धारण गर्छ त्यो चाहिँ वैज्ञानिक विभाजनलाई त्यो निर्धारणमा त्यो हिमाली क्षेत्र पहाडी क्षेत्र खोज तराई पृथ्वी आदि विभिन्न नाम त्यहाँ भए त्यहाँ चाहिँ मानिसहरूले जहिले माइग्रेट गरेर आउँदाखेरि मान्छे कुन जातिले कहाँ मन पर्यो त्यो अगुवा एउटा समूह त्यहाँ बस्छ अनि त्यसले अरूलाई बिस्तारै तान्छ कुन जुनसुकै जातिको नाम नर्स उनी प्रक्रिया त्यही नै हो त्यसले मान्छेहरू एउटा अर्को चाहिँ के हुन्छ मान्छेको भने आफ्नो भाषा आफ्नो चलन आफ्नो संस्कृति अभ्यासहरू अमूर्त अभ्यासहरूलाई चाहिँ मान्छेले अक्षुण्ण पनि राख्नु खोज्छ सामान्य कुरा अर्काको नै छ आफूलाई अक्षुण्ण पनि राख्नु खोज्छ त्यसपछि जति मानिसहरू आप्रवासीहरू नेपाल आए ती चाहिँ यहाँ चाहिँ सुरक्षाको लागि आए र राम्रो ठाउँ हरेक देशको राम्रो ठाउँ खुला आएको कोही राज्य बचाउन आए जस्तै लिच्छवी कुरा गरे भने म अशोकले यस्तरी हानिदियो पछि अशोकको अगाडि पनि मौर्यले भनेको अगाडि चन्द्रगुप्तले अशोकले गरे पछि अरूले पनि गर्न थाले हुँडले पनि गरे ती प्रहारबाट बच्चा लिच्छवी राजा अब पत्तन हुने भयो अब सकिने भयो त्यहाँ भएन भनेपछि अनि त्यहाँ नै पत्तन थाले अनि बाँकी लिच्छवी मल्ल चाहिँ त्यस फेरि प्राचीन कालमा आयो किराँतहरू धेरै अगाडि गए उनको प्रविधि धेरै विकसित थिएन काठमाडौँ वरिपरि पूर्वतिरबाट आएको उनीहरू पहिले नाग अनि किराँतहरू उनीहरू अक्षुण आफ्नो संस्कृति राखेर उनीहरू बसे पछि देशमा बढी मुभमेन्ट चाहिँ अलिकति एसिमिलेसन प्रोसेसको लागि भयो लिच्छवीकालमा संस्कृत र पाली वक्ताहरू आए यहाँ किराँत भाषा थियो अनि अरू भाषिक समूहहरू आए त्यो भाषी हरेक भाषिक समूहले चाहिँ आफ्नो संस्कृति पनि लिएर आएको हुन्छ अनि एउटा ठाउँमा यो त हामीले राजधानी सुरक्षित ठाउँमा मानेर बस्यो त त्यसले त्यहाँ कानुनहरू पनि मान्नु पऱ्यो अनि आफ्नो अभ्यास पनि बचाउनु पऱ्यो अरूको अभ्यास पनि लिनु पऱ्यो इन्टिग्रेसन सुरु भयो त्यसले हामीको बहु विविधता भएको कारण चाहिँ एउटा भाषिक विविधता अरूको जुन पृष्ठभूमिमा आए उनीहरूले आफ्नो व्यक्तित्वलाई बचाउने अनि त्यो अरूले त्यो बचाउने अनि त्यस कारणले सबैले आफ्नो बचाउने गर्दाखेरि समूहहरूको संस्कृति चाहिँ आफ्नो क्षेत्रमा प्रभावकारी अन्यथा चाहिँ त्यो सम्मेलनकारी अरूसँग मिल्ने हिसाबले बसेको भए त्यो विविधता चाहिँ यसरी पहिलो उनीहरूको उत्पत्ति कहाँबाट तिब्बती ग्रुप म तामाङ गुरु मगर आदि उता मनखमसम्मको भाषिक नक्सा हेऱ्यो भने त्यो क्षेत्र पुरै होइन दक्षिण पूर्वी तिब्बतबाट यता आएको देखिन्छ त्यसले उनीहरू आफूलाई अहिले धेरै जातिले आफूलाई मङ्गल मूलका भनेको चाहिँ हामी तिब्बती भाषा मङ्गल मूलको भाषा बोल्ने उहाँ भनेको उनीहरूले त्यो ठुलो विविधता गुरुङ जस्तो गु भने नौवटा प्रान्त तिब्बतको नौवटा प्रान्तबाट आएको भन्नु त्यो भारतको गुरुङले त्यसरी आएको छ सबै तर धेरै पहिलेदेखि आएको अनि आउने क्रम जारी रहँदाखेरि त्यो विविधतामा अझै बल परेर अझै बल पुगिरह्यो त्यो उनीहरू आफ्नो जातिको आइडेन्टिटी परिचय पनि कायम राख्यो मगर सबै जातिहरूले त्यही पहाडी क्षेत्रमै बढी तराईको त छुट्टै कथा छ त्यसो हुनाले विविधताको त्यो हो अनि नेपाली अब नेपाल भने त मैले अघि एघार निवेदन गरेँ ले प्रश्न लेखे गुप्तहरू पनि लेखेको छ समुद्रगुप्त नेपाल त त्यहाँ छिमेक राज्य हो त्यसले अलिक सानो होला नेपाल चाहिँ अलिक कमजोर होला अरूले हामीलाई बुझाउनु पर्छ है तिमीहरू चाहिँ पनि भनेको छ त्यो अलाहाबादको ठुलो इन्स्क्रिप्सन समुद्रगुप्तको नेपाल एउटा प्रत्यन्त राज्य हो छिमेक राज्य भनेको तर अलिक हाम्रो प्रभावभित्र हो भने जस्तै नि त्यो त अहिले त इन्डियाले छोड्दैन अथवा अरूले छोड्दैन भने हाम्रो प्रभावभित्र व्यवहारमै त्यसो भए त्यो थियो तर कहिल्यै पनि त्यो नेपालको राष्ट्रिय अखण्डता नेपाल त नेपाल नेपाल हो त्यो अखण्डता यहाँ छुट्टै प्रकार जाति हो यताबाट र छुट्टै राज्य छुट्टै सबै स्वतन्त्र भन्ने ढङ्गको चाहिँ अति प्राचीन कालदेखि किराँत कालदेखि भएकोले त्यसलाई कतैबाट बिराद बाल त परेन त जातिहरू आउने क्रम चाहिँ कहीँ रोकिएन आएन आउने क्रम रहेन सबैले तपाईँ चाह आएको छु देवलदेखि एघारौँ शताब्दीदेखि भयो अनि देवलदेखि भएर चौधमा त व्यापक आएर छोडे पुरै भूगोल र मूर्त अमूर्त सारा संस्कृति नै सभ्यतै फरक ढङ्गले आयो त्यो अगाडि चाहिँ बेस चाहिँ आधार कसरी बन्यो भने विभिन्न भाषिक मूलका विभिन्न भौगोलिक मूलका मान्छेहरू नेपालभरि छरेर बस्दाखेरि त्यो अक्षर नरही चलिरहँदा त्यो कहिले नाश नहुँदा मूलमूल समूहहरूको चाहिँ अहिले छुट्टेपछि मगर गुरुङ आइत्यादि त्यसरी भए हाम्रो विविधताको एउटा स्रोत र यी मूलमूल विविधताको सुरुका मूलमूल बासी धरती हुन्। अन्य वार चाहिँ एउटा सम्बन्धित एक एउटै नगर धेरै किराँतकाले पछिसम्म मध्यकालसम्म आउँदा भाषाले एउटा स्वरूप लियो अनि त्यसै त्यही भाषामा बाँड्दाखेरि नेवा नेपाल नेपालमा देश बस्यो नेवार भन्यो त्यसलाई चाहिँ त्यो चाहिँ अलिक मूल भयो। त्यसमा पनि पछि पछिबाट आएकोमा त्यसमा पनि छुट्टै सम्बन्ध छँदैछन् त्यो विविधतामा त्यसको त ठुलै नेवारको त छुट्टै नेपालको समग्र म्यामै ठुलो महँगा छँदै नै छ। सबै जातिको अलिक सुदूरपुरसम्म पश्चिम गएपछि त्यसलाई अलिक फ्लक्चुएट धेरै एउटै कुनै जाति ठुलो मगर गुरुङ यस्तो क्षेत्र भनेर थिएन अनि पछि आएका चाहिँ ठकुरीहरू हो। राजस्थानबाट 11-12 वटा आए। राजस्थानको मुस्लिमको आक्रमणपछि धेरै राजघराना साना साना राजघराना उहाँ राज्य गरिरहेका यहाँ पनि आउँदा अहिले बाँड्ने 22-24 सुरु भयो। त्यो शाह ठकुरीहरू आउँदाखेरि त्यसलाई छुट्टै त्यो आफ्नो छुट्टै संस्कृति छुट्टै जनता पनि ल्याउँदा छुट्टै काम गर्ने मानिसहरू पनि लिएर आउँदा यता देवल देवीहरू ल्याएको थिएँ लिएर आउँदा अनि मिक्स भयो पपुलेसन मिक्स भयो तर मिक्सभित्र पनि आफ्नो आइडेन्टिटी भएको चाहिँ धेरै भए। त्यसरी विविधताको त्यो ठुलो स्रोत त्यो जडाइले पनि छँदैछ।
1: किराँतले छवि र मल्लकाल सम्मिलित हाम्रो एउटा इतिहास सभ्यता छ होइन विविधता छ होइन यिनीहरूले चाहिँ कस्तो सांस्कृतिक विशेषताहरू झल्काउँछन्?
2: पहिले किराँत लिउँ। किराँतभन्दा अगाडि छोटो समय आविर गोपाल थिए त्यही विशेष रूपले पशुपालन आविर त्यो भैँसी पाल्थे गोपाल चाहिँ गाई पाल्थे तर गोपाल भने गोपाली भने अहिले जाति छँदैछ तिनीहरू हामी आदि गोपालकै वंशको भन्छन् तिनीहरू वरिपरि यता यसो भेगमा काठमा अहिले पनि बसेको छँदैछ तिनीहरूको प्राचीनता त्यही नै हो तिनीहरूको लिखित प्रमाण चाहिएन त्यो त्यो चाहिँ कमजोर आउँ त बाहिरबाट आएर त्यहाँ बस्दै गरेको कहाँ कहाँ गाई चराउने हेर्नु भैँस चराउने ठाउँमा आयो नि त त्यो काठमाडौँ उपत्यका चाहिँ जलबाट मुक्त भएपछि तर किराँतहरूको चाहिँ अलिक नागहरूलाई हटलाई जितेर किराँतहरू आएपछि किराँतहरूको चाहिँ हामीले सभ्यता हेर्दाखेरि चाहिँ त्यसको स्रोत के हो श्रम कस्तो खालको श्रममा आधारित सभ्यता किराँतहरू मूलत पशुपालकै रहे अलि पछिल्लो पिरियडको किराँतीहरूले कृषिको आविष्कार गरे साना साना सानातिर कुलाहरू सिनाजी बन्दोबस्तहरू गरे अलिकति हल्का रूपमा कुटीर उद्योग देखेको जस्तो हामीले पटनाको त्यो मार्केटमा भाग लिएको भन्ने कुरा पाउँछ। त्यो सोझो राज्य व्यवस्था किराँत पशुमा आधारित ठुलो लडाइँको केही तयारी नभएको हजार वर्ष शासन गरिसक्यो लिसिपी आएर 2-3 वर्ष 100 वर्ष यसो बस्दा पुरै पल्टाइदियो लिसिपी उता हिन्दू मुलुकका अलिक सैन्य शक्ति पनि भएका त्यो पृष्ठभूमि देखेका शासन पनि गरेकाहरू बैशालबाट आउँदाखेरि किराँतहरू उनले पल्टाइदियो। के हो तात्विक कुरा के हो भने चाहिँ उत्पादनको के हो उत्पादनको कुन कुन हतियार छ उत्पादनको त्यो त्यो वंशको त्यो जातिको त्यो गाउँको जसको उत्पादनको किराँतको उत्पादन चाहिँ एकदमै कृषि बेस्ड प्राइमरी कृषि एकदम इनिसियल फेजको कृषि बेस्ड भयो अनि पशुपालन ठुलो छ त्यो अनि उनीहरूको त स्ट्यान्डिङ आर्मी पनि हुने भएन मुद्रा पनि छैन पेमेन्टको कस्तो कस्तो आर्मी त्यो त्यो कुनै कोही केही प्रमाण छैन अनि आदि इतिहास छ त्यो इतिहास पनि हामी भन्दैनौँ किन लिखित पनि छैन सबै कुरा छ तर त्यो डकुमेन्ट छैन रेसिपिकाल त सुरुदेखि डकुमेन्ट छ किराँत डकुमेन्ट छैन भाषा चाहिँ सबै कुरा छ विकसित सारा कुरा तर किराँत चाहिँ आदि इतिहास इतिहास चाहिँ हो लिखित डकुमेन्ट नपाइएको अवस्थाको इतिहास हो तर किराँत थिए यहाँ कसरी यहाँको भूगोलले त्यो बताउँछ खोला नाला डाँडा काँडा सबै जति चोर नाम भएको अनि त्यो बताउँछ अनि लिसिपीले शासन गर्दा पनि त्यहाँ कति श्रमिकहरू विभिन्न काम गर्ने श्रमिकहरू ढुङ्गा सुँगाको गाह्रो त्यो हार्डवर्ड लेबर गर्ने मान्छे ए त्यो किराँत किराँती नाम आउँछ त्यहाँनिर पनि मैले चाहिँ किराँतीलाई एउटा फलानु नामको किराँतीलाई यो काम गरेर नगाए भन्छन् लिसिपी राजाहरू किराँतीको साधारण सभ्यता छ उसको पशुमा सामान्य श्रममा आधारित सभ्यता हो त्यो विकसित श्रम छैन उसलाई खानै पुग्ने तर त्यो वस्तु पालन गरेर जसको जसको वस्तु छ धेरै त्यही होला त्यो किराँतीको नायकै त्यही राजा होला त्यस्तो हुन्छ। लिसिपी चाहिँ निकै चतुर थियो उनीहरू उतातिर चन्द्रगुप्तको पालो पछि लिसिपीहरू पछिको साम्राज्य जब विकसित भए त्यो विकसित भएपछि बुद्धकालदेखि नै साम्राज्य सधैँ थियो त्यो पछि दोस्रो तेस्रो सहयोगको त मौर्यहरूको त निकै ठुलो त्यो उत्थान भयो त्यो अनि ती मौर्य गुप्तको प्रताडनामा आफ्ना आफ्ना राजघरानाहरू राज्य व्यवस्थाहरू हट्ने सम्भावना देखेपछि उसलाई बचाउँछौँ भन्दै शासकहरू आए अरू आए सबै कुरा आयो त्यसले भाषा संस्कृत ल्यायो पाली उता पाली थियो प्राकृत थियो यता संस्कृत पनि ल्यायो भने भाषा पनि नयाँ आयो काठमाडौँको त्यो तिनको घर यस कारणले भयो कि त्यो चाहिँ राज्य सञ्चालन गर्ने सिपालुहरू घुसेर बसिरहेका कुनै एक दिन चाहिँ यहाँ किराँतीहरूलाई उनले पल्टाउन सके सङ्गठित आर्मी नै बिस्तारै उनीहरूको भयो अथवा केही मुभ त्यहाँ पोलिटिकली गरे अब लिच्छिपीहरूको चाहिँ त्यस बेला चाहिँ लिच्छिपी सभ्यता चाहिँ अनि अहिलेको सभ्यता फिट हुन्छ त्यो जस्तो इन्डस भ्यालीमा गङ्गा मैदानको सभ्यता इन्डस भ्यालीको सभ्यता हामी जुन सभ्यता सिर्फ पढ्छौँ किराँतकालीन सभ्यता पशु पालन बेस्ट छ सिम्पल छ लिच्छिपी चाहिँ अलिक बढी सङ्गठित छ शास्त्रीय आधार त्यहाँ भयो शास्त्र राजा कस्तो हुने कुन शासन के यहाँबाट उतातिर वेद छ यहाँबाट वेद वेद वेद विद्याश्रम वेदका विभिन्न ऋग्वेद शुक्लयजुर्वेद कृष्णयजुर्वेदका शाखा पढाउने विद्यालय संस्कृत विद्यालयहरू आयुर्वेद पढाउने विद्यालयहरू यस्ता खोल्यो उनीहरूले अब सभ्यताको चाहिँ सामान्य पशुपालन आदि र सामान्य श्रमबाट अब चाहिँ कृषि बेस्ड सभ्यता भयो उत्पादन चाहिँ कृषि नै हो अनि अब पछि व्यापार थपियो सभ्यता भनेको सामान्य अर्थमा आस्थामा आधारित अरू केहीमा आधारित त्यो एउटा सभ्यता छ तर जब त्यसबाट विकसित भएर सुविधा एउटा धार्मिक आस्थागत जुन विकास छ त्यसलाई प्राविधिक विकासले पनि मद्दत गर्यो भने त्यो सभ्यता एउटा एउटा अर्को उचाइमा पुग्ने हो लिच्छिपीकालको सभ्यता भने त्यो सभ्यता लिच्छिपीकालको सभ्यता सभ्यताको विशेषता यही हो। त्यस हामीले पढ्दा अहिले भनिन्छ लिच्छवी पिरियड चाहिँ गोल्डन एज, लिच्छवी सभ्यता नेपालको इतिहासको गोल्डन एज, यति सन्तुलित छ विकास, यस्तो राम्रो छ, त्यसलाई जनतालाई चाहिने सबै कुरा, अनि एक्स्ट्रा चाहिँ व्यापार पनि बत्ती बत्तिर भयो, सम्बन्ध अरू सम्बन्ध व्यापार ट्रेड सम्बन्ध भारतसँग उतातिर भए, यताको राजाको छोरी मौखरी, यताको छोरी उताको राजालाई दिने, यताको छोरी भोट तिब्बतको राजालाई पनि दिने, वैवाहिक सम्बन्ध डिप्लोमेसी मेन्टेन गरे उसले, सभ्यता भनेको यही विकास हो नि। पोलिटिकल पनि माथि आयो, आस्थागत माथि आयो, प्रविधि झन् माथि शासन, त्यो हिसाबले सभ्यता लिच्छवीकालको सभ्यतालाई चाहिँ राम्रो राम्रो मानियो।
0: हजारौँ वर्षका मान्यता, विश्वास र परम्पराको सुवासले बनेको जीवित सभ्यता हो नेपाल। यहाँको सभ्यता इतिहासका पानामा मात्र सीमित छैन, यो त मानिसका संस्कार, व्यवहार र जीवन दर्शनमा निरन्तर बहने नदीको प्रवाह झैं बनेर रहेको छ।
1: यो भूभागका प्रत्येक समुदाय, प्रत्येक जात जाति र प्रत्येक संस्कृति आफ्नै मौलिक रङ, सुवास र पहिचान लिएर उभिएका छन्। सबैलाई बाँध्ने एक अदृश्य सूत्र भने आदर, सह अस्तित्व र आपसी सद्भावको अटुट परम्परा रहेको छ। यही साझा भावनाको भूमिमा उभिएर हामी कार्यक्रममा चर्चा गर्ने क्रममा छौँ।
0: यस क्रममा आगामी केही कार्यक्रमका श्रृङ्खलाहरूसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको सभ्यता, संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद, प्राज्ञ तथा अनुसन्धानकर्ता प्राध्यापक डाक्टर प्रेम खत्री। यहाँहरू सबैलाई आगामी मङ्गलबार बिहान 7:25 बजे कार्यक्रम सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलो व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रमोद खरेल जुना प्रसाईको स्वरमा रहेको स्वदेश गान। उन्नति बोहरा शिलाको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको।

स्वदेशका सुनाउने क्रममा अब सुनाउँछौ पूजन प्रधान र वन्दना थापाको सुर, शंकर प्रसाद गदालको रचना अनि संगीत। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: कार्यक्रम देश परदेश
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक हो। मलेसियामा झन्डै 5 लाख नेपाली श्रमिकहरू रहेको अनुमान छ। मलेसियामा नेपाली श्रमिकको सबैभन्दा बढी माग सेक्युरिटी गार्डमा रहेको छ। यसबाहेक म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस सेक्टरमा पनि ठूलो सङ्ख्यामा नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जाने गरेका छन्। पछिल्लो पटक मलेसिया सरकारले नेपालबाट कामदार पठाउन 25 वटा म्यान पावर कम्पनी मात्र छनौट गरी सूची सार्वजनिक गरेपछि अहिले मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाको सम्बन्धित निकायले 25 कम्पनी सहितका थप 250 वटा सब एजेन्ट कम्पनी थप सूचीकृत गरिदिँदा विवाद झन चर्किएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले यो निर्णय आफूहरूलाई मान्य नभएको र थप कम्पनी समावेश गर्न अनुरोध गरिरहेको बताउँदै आएको छ। व्यवसायीहरूले यसलाई सिन्डिकेट र एकाधिकार कायम गर्ने प्रयासको संज्ञा दिँदै आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्यवसायीको यो निर्णयपछि सरकारले कूटनीतिक तहमा पहल थालेको बताएको छ। यसैबीच वर्षौँदेखि छलफलमा रहेको शून्य लागत श्रम सम्झौता नवीकरण र संयुक्त प्राविधिक समितिको बैठकको टुङ्गो लाग्न बाँकी छ, जसले मलेसियामा समग्र श्रम सम्बन्धलाई थप जटिल बनाएको छ। मलेसिया बाहेक पनि नेपालको वैदेशिक रोजगार कूटनीति एकसाथ धेरै मोर्चामा सक्रिय देखिन्छ। साउदी अरबसँग हालै पहिलो पटक औपचारिक श्रम सम्झौता भएको छ। इजरायलले केयर गिभर तथा कृषि क्षेत्रका लागि थप प्रोटोकलमा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ। आजको देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका महासचिव हरि डाङ्गीसँग कुराकानी गर्छौँ। नेपाल र मलेसिया बीचको श्रम सम्बन्धबाट कुराकानी सुरु गरौँ।
1: अब हाम्रा नेपाली दाजुभाइहरू जाने श्रम गन्तव्य देशहरूमध्येमा मलेसिया अलि आकर्षक देश नै मानिन्छ र निरन्तर रूपमा श्रमिकहरूको मुख्य रोजाइको रूपमा पनि रहिरहेको छ र धेरै श्रमिकहरू त्यहाँ जाने सुरक्षित पनि र सेवा सुविधाहरू, तलबहरू, कामका प्रक्रियाका कुराहरू सबै अलिक सजिलो भएकोले त्यहाँ जाने श्रमिकहरूको अत्याधिक माग पनि छ र श्रमिकको पहिलो रोजाइ पनि छ र सँगसँगै नेपाल सरकार र मलेसिया सरकारको बिचको सम्बन्ध अत्यन्त राम्रो सम्बन्ध हो। तर बिचमा विभिन्न समय कालखण्डमा केही व्यक्तिहरूको चलखेलको कारणले गर्दा दुई देश बिचको सम्बन्धमा अलिकति प्रभाव परिरहेको देखिन्छ। यसमा चाहिँ दुवै देशले चाहिँ अलिकति चनाखो हुनुपर्ने र चलाखी हुनुपर्ने चाहिँ देखिन्छ।
0: यो श्रमिक पठाउने प्रक्रियाको बारेमा कुराकानी गर्दाखेरि अहिलेको समयसम्म आइपुग्दाखेरि हामीले चाहिँ के कस्ता प्रक्रियाबाट कस्ता कस्ता क्षेत्रहरूमा चाहिँ श्रमिक पठाइरहेका थियौँ, त्यसको लागि चाहिँ के प्रक्रियाहरू पुरा गर्नु पर्थ्यो, कुन प्रक्रियाबाट कुन माध्यमबाट चाहिँ श्रमिकहरू गइरहनु भएको छ?
1: होइन, हामीले चाहिँ मलेसिया सरकार र नेपाल सरकारको श्रम सम्झौता भइसकेपछि श्रमिकहरू निरन्तर रूपमा चाहिँ जस्तै त्यहाँको अत्याधिक माग भनेको सेक्युरिटी गार्डहरूमा नेपाली श्रमिकहरू जाने र नेपाली श्रमिकभन्दा दोस्रो देशबाट त्यो देशमा चाहिँ सेक्युरिटी गार्ड जानु पनि हुँदैन र एकदम धेरै रोजाइमा रहेको मलेसिया सरकारको रोजाइमा रहेको सेक्युरिटी गार्डलाई श्रमिकहरू नेपालबाट मात्रै जानुहुन्थ्यो र दोस्रो कुराहरू त्यसपछि म्यानुफ्याक्चरिङ कुराहरूमा जस्तै विभिन्न सामानहरू प्रडक्ट गर्ने कुराहरू होइन इलेक्ट्रोनिक सामानहरू प्रडक्ट गर्ने कुराहरूमा चाहिँ यस्तामा अनि अग्रिकल्चरहरूमा चाहिँ श्रमिकहरू होटेल लाइनमा सर्भिस सेक्टरहरूमा चाहिँ नेपालीहरू अत्यन्त मात्रामा गइराख्नु भएको छ र जाने प्रक्रिया चाहिँ नितान्त रूपमा जसरी हामी चाहिँ एउटा डिमान्ड प्रक्रियाहरू लिन्छौँ, एमबिसीले डिमान्ड अटेस्टेड गर्छ, त्यहाँका सरकारको प्रक्रिया अनुसारका कलिङ भिजा निक्लिन्छ, ई भिजा निक्लिन्छ, त्यसरी नै गइराख्नु भएको थियो। त्यस्तो कुनै झन्झिलो प्रक्रियाहरू थिएन तर विभिन्न कालखण्डमा मैले अघि नै पनि तपाईँलाई उद्घोषण गरिसकेँ, केही व्यक्तिहरूको चलखेलको कारणले गर्दा जाने श्रमिकलाई अनि यो बिचमा चाहिँ पठाउने जस्तै एजेन्सीहरू उताबाट पनि जस्तै मलेसियामा पनि लोकल एजेन्सीहरू हुन्छ, त्यो एजेन्सीहरूलाई चाहिँ केही दुःख दिने हिसाबले केही व्यक्तिहरूको चलखेल भइरहेको छ र पछिल्लो समयमा यो विषयमा तपाईँहरू पनि जानकार हुनुहुन्छ र हामी पनि निरन्तर रूपमा सरकारसँग यी विषयहरू जे बिचमा आएका छन् यी विषयहरू हटाउनको लागि निरन्तर रूपमा लागिरहेका छौँ।
0: अलिकति तथ्याङ्कमा पनि जान चाहे हरिशर्म, जस्तै अहिलेको समयमा चाहिँ त्यो मलेसियामा कति नेपाली हुनुहुन्छ र दैनिक जस्तो कति हाराहारीमा चाहिँ श्रमिकहरू नेपालबाट उता गइरहनु भएको छ?
1: अब हामीले यसो डाटा हेर्दाखेरि प्रत्येक वर्ष त्यहाँ जाने भनेको श्रमिकहरू 4-5 लाख मलेसिया गइराख्नु भएको छ रेसियोमा, होइन अलमोस्ट 4.5-5 लाख यो वर्षमा गएको देखिनुहुन्छ। र त्यहाँ चाहिँ हामी जाँदाखेरि श्रमिकहरू जाँदाखेरि म्यानुफ्याक्चरिङ सेक्टरमा त्यसपछि सेक्युरिटी गार्ड कम्पनीमा नर्मली 1,50,000 जति जानुहुन्छ होइन, मन्थली यसरी गएर पनि राख्नु भएको छ श्रमिकहरू चाहिँ। अहिले चाहिँ डाटा हेऱ्यो भने हाम्रो अहिलेसम्मको मलेसियामा श्रमिकहरू 5.5 लाख जति देखिनुहुन्छ, तर वर्षमा 1.5 लाख जति श्रमिकहरू त्यहाँ जानुहुन्छ होइन, सेक्युरिटी गार्ड म्यानुफ्याक्चरमा गएर 1,50,000-1,75,000 डाटा त्यसरी निक्लिरहेको छ, त्यसरी गइराख्नु भएको छ
2: वार्षिक
1: त्यसरी जानु भएको छ, 1.5 लाखदेखि 1,75,000-1,75,000 जानु भएको छ। तर अहिलेसम्म हाम्रो श्रमिकहरू त्यहाँ हेर्दाखेरि 5.5 लाख एभब चाहिँ श्रमिकहरू देखिनुहुन्छ त्यहाँ चाहिँ।
0: अघि नै तपाईँले अलिकति यो समस्याको पाटो पनि जोडिसक्नु भएको छ र अहिलेको विशेष समस्या भनेको 25 म्यान पावर कम्पनी उहाँहरूले सिन्डिकेटको वातावरण सृजना गरेको भन्ने सङ्घको आरोप छ र अहिले चाहिँ सरकारले चाहिँ त्यसप्रति छानबिन गरेर अब के कस्तो भएको हो भन्ने कुरा प्रक्रिया अगाडि बढाएको छ। यो विवाद जुन अहिले देखिएको छ, हामीले केही समय श्रमिकहरूलाई बाहिर पठाउन पनि रोक्यौँ सङ्घको तर्फबाट, विवादको जड चाहिँ के हो, कसरी सुरु भयो, यसको पनि अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
1: अब यो विशेष त साधारण जनताहरूलाई पनि थाहा भएका कुराहरू छ, यो चाहिँ मैले चाहिँ मिडियाबाट के भन्न चाहन्छु, यो 4th ATM हो, यस्ता खालका एकाधिकारहरू चाहिँ लगाउन खोजेको 4th ATM मलेसिया सरकारले भन्दा कुनै व्यक्तिले, मैले अघि नै भने कुनै व्यक्तिको प्रभावमा पारेर लगाउन खोजेको 4th पटकको ATM हो र तेस्रो पटकसम्म हामीले यसलाई निराकरण गरेका थियौँ र सरकारले पनि निरन्तर रूपमा साथ समर्थन दिनुभएको थियो। र अहिले चाहिँ त्यो FWCMS भन्ने एउटा प्रोटोकल एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानुन हाम्रो देशको संविधान हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर हाम्रा देशमा नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर रा, केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो समावेश भयो FWCMS पछिल्लो संस्था समावेश भयो, त्यो समावेश भइसकेपछि चाहिँ हामी नेपाल वैदेशिक व्यवसाय सङ्घ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायजीहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउनु पाउनुपर्छ भन्ने खालको लडाइँ छ र त्यसका हामी अगाडि बढी पनि रहेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कुटनीतिक नोट पठाइ पनि पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्नु पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढाइराख्नु भएको छ।
0: यो 4th पटक हो भनेर तपाईँले जानकारी दिँदाखेरि अघिल्लो समयमा चाहिँ कहिले कहिले भएको थियो र त्यति बेला चाहिँ हामीले के गरेका थियौँ सङ्घको तर्फबाट?
1: होइन, त्यति बेलामा पनि सङ्घले यसरी नै व्यवसाय फेलाबाट यसका विरोध गर्ने विरोधका कार्यक्रम गर्ने त्यसरी सरकारलाई घचघाएका थियो, सरकारले चाहिँ त्यसलाई कुटनीतिक नोटहरू पठाएर सरकारलाई तुरन्त रूपमा चाहिँ हामीले हाम्रा नेपाल सरकारलाई जसरी यहाँ श्रमिकहरू पठाउने लाइसेन्सहरू दिएका छौँ मेन पावर एजेन्सीलाई, उक्त मेन पावर एजेन्सीहरूले सम्पूर्ण तरिकाले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको सरकारले कुटनीतिक नोट पठाएपछि यो तेस्रो पटक जुन 4th पटकको जुन एटेम्प भन्दा तेस्रो पटकको एटेम्पसँग चाहिँ निरन्तर रूपमा हामीले हटाउन सफल भएका थियौँ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। यो 4th पटक मैले अघि हजुरलाई भनिसकेँ, जस्तै यो 4th पटकमा पनि अहिले हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ होइन, यसरी योभन्दा पहिले पनि त्यस्तै त्यस्तै हेरेर जस्तै मलेसियाको नयाँ सरकार आउने बेलामा अथवा त्यहाँ चुनावी प्रक्रिया सुरु हुने बेला भयो भने जस्तै नेपालमा पनि केही यस्ता भव्य घटनाहरू भइरहेको बेलामा चाहिँ यस्ता प्रक्रियाहरू आउने गरेका छन्।
0: यो हुन त 1 महिना अगाडिको कुरो हो होइन, यो जेनजी आन्दोलनको बारेमा र सँगसँगै मलेसियामा सरकार परिवर्तन भइसकेपछि भएको कुराहरू पनि यसमा जोडिन्छ। तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलखेल हो भन्ने कुरा गर्नुभएको थियो नि अलिकति,
1: अनि यो त सरसरी देखिन्छ। जस्तै हामीले मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो होइन, त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राखियो, त्यो 25 चाहिँ त्यहाँ मलेसियाको गभर्मेन्टले

0: कम्पनी यसमा आबद्ध भएको देखियो, सङ्घ अन्तर्गतको हो कि बाहिरको?
1: होइन, हाम्रो त सम्पूर्ण यी व्यवसायीजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थासँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने हटाउने हामीलाई त्यो अधिकार छ। त्यो आइसकेपछि हामीले उहाँहरूलाई स्पष्टीकरण सोधेका छौँ र केही व्यक्तिलाई हामीले कारवाही पनि गरिसकेका छौँ। र यो सरस्वती हेर्दाखेरि के पनि बुझ्नुपर्छ भन्दा FWCMSO के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा, किनभने जो व्यक्तिहरू 25 कुनै व्यक्ति त आजसम्म मलेसिया नै श्रमिक पठाउनु भएको छैन, कुनै कुनै संस्थाहरू त त्यो अब लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन। भनेपछि यस्ता देखिँदाखेरि के सरस्वती देखिन्छ भने त्यहाँ काहीँनिर चाहिँ बढी आर्थिक खेल भयो कि, आर्थिक चलखेल भयो कि, अनि एकाधिकार गर्न खोज्दाखेरि काहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ, यसलाई सरकारले अनुसन्धान गर्दैछ।
2: यो आपत्तिको विषयमा कुराकानी गर्दाखेरि स्वतन्त्र रूपमा सबैले बराबरी एक समान तरिकाले काम गर्नु पाउनुपर्छ भन्ने तपाईँले बताइसक्नु भएको छ, आर्थिक खेलबाड पनि हुन सक्ला भन्ने कुरा पनि अलिकति आशंका आयो, त्यो मात्रै आपत्तिको विषय हो कि अरू पनि छ?
1: होइन, हामीले त भनिसक्यौँ नि, हामीले नेपाल सरकारसँग लाइसेन्स लिँदाखेरि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको नि हिसाबले नेपाल सरकारले हामीलाई दिएका हो। त्यही कारणले गर्दाखेरि कुनै पनि पेसा व्यवसायमा कुनै पनि ठाउँमा एकाधिकार हुनु हुँदैन, यो त संविधान, हाम्रो देशको संविधान, हाम्रो देशको कानुन, हाम्रो देशको स्वाभिमान पनि होला नि। स्वाभिमानभन्दा माथि रहेर कुनै एउटा व्यक्तिले, मलेसियाको कुनै एउटा व्यक्तिले आएर देशको कानुनभन्दा माथि रहेर म देशको, तिम्रो देशको कानुन मान्दैन, तिम्रो देशको स्वाभिमान मान्दैन, संविधान मान्दैन भनेर चाहिँ लिएका कुरामा आपत्ति हो। हामीले सम्पूर्ण व्यवसायले समान तरिकाले समान हिसाबले वैदेशिक रोजगारमा श्रमिक पठाउनु पाउनुपर्छ, हाम्रो त्यही मात्रै आपत्ति हो, र हाम्रो उद्देश्य पनि त्यही हो र हाम्रो माग पनि त्यही हो।
2: यो अर्को प्रसङ्गमा जाँदाखेरि जुन सुरुमा चाहिँ 25 कम्पनी मात्र छनौट भएको कुराहरू आयो र त्यसपछि चाहिँ अहिले जुन 250 एजेन्टको विरोधमा चाहिँ के फरक छ यो दुईवटामा?
1: होइन, यो त सरस्वती हेर्दा के देखिन्छ, त्यो 225 संस्थाले, ती 25 संस्थाले 250 संस्थालाई मोहराको रूपमा प्रयोग गरेका हुन्, होइन, त्यो 25 संस्थाका सब एजेन्टका रूपमा आएका कुराहरू हुन्, होइन। केही 250 त आफू अलिकति यो 25 जुन FWCMSO पर्नुभयो त्यहाँ आफू अलिकति बलियो हुन जस्तो देखेर, होइन, र व्यवसायका व्यवसाय बिचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले लिएर उहाँले अन्धाधुन्धा राख्नु भएको छ। धेरै साथीभाइहरूसँग, जुन व्यवसायजीहरूसँग हामी 250 व्यवसायजीसँग स्पष्टीकरण सोधेका पनि छौँ, उहाँहरूले प्रतिबद्धता पनि दिनुभएको छ, होइन, केही व्यक्तिहरूलाई चाहिँ प्रयोगको रूपमा चाहिँ त्यहाँ राखेका छ। र 250 व्यवसायजीहरूले के बुझ्न जरुरी छ भन्दाखेरि, त्यो FWCMSO पोर्टलमा उताको कम्पनीले राखेको होइन, यी 25 व्यक्तिले चाहिँ उनीहरूसँग युजर आइडी र पासवर्ड आफूसँग छ, उनीहरू कुनै पनि बेला हटाउन सक्छन्, कुनै पनि बेला राख्न सक्छन्। र त्यो अहिले सरस्वती देखिँदाखेरि यसमा धेरैजना व्यवसायहरू निर्दोष देखिनु भएको छ, त्यसको अनुसन्धान हामी वैदेशिक व्यवसाय सङ्घले पनि गर्दैछ, सरकारले पनि उहाँहरूलाई 250 स्पष्टीकरण सोधिसकेको छ। अब यसमा गर्नुपर्ने कुराहरू, अगाडि बढाउनु पर्ने कुराहरू सरकारले पनि त्यसको अनुसन्धान गर्ला, अनुगमन गर्ला, र हामीले पनि बुझेका छौँ, निर्दोष साथीभाइहरूलाई बचाउँछौँ। तर सरस्वती हेर्दाखेरि त्यो 25 संस्थाले यो 250 चाहिँ मोहराको रूपमा प्रयोग गरेको चाहिँ आफू अलिकति बलियो हुनलाई चाहिँ देखाएको कुरा मात्रै हो।
2: यसको ठोस आधार छ त हरि सर?
1: यसको ठोस आधार त सरस्वती देखिन्छ नि, उनीहरूले त्यो सुरुवातमा जुन 250 नाम लिएपछि पनि बिचमा चाहिँ तल माथि पार्ने, नामहरू चेन्ज गर्ने, परिवर्तन गर्ने देखिराख्दाखेरि चाहिँ जसले विरोध गरिराखेको छ, होइन, अन्धाधुन्धा रूपमा राखिदिनु भयो, त्यसमा विरोध गरिराख्नु भएको छ, त्यसले गर्दाखेरि पनि त्यहाँ सरस्वती देखिन्छ। र दोस्रो कुरो, मैले अघि नै पनि हजुरलाई उद्घोषण गरिसकेँ, यो 25 चाहिँ त्यो FWCMSO जुन सञ्चालक अमिन भन्ने हुनुहुन्छ, त्यो अमिनले चाहिँ उहाँहरूलाई चाहिँ युजर आइडी पासवर्ड दिइसकेपछि उहाँहरूले यहाँबाट प्रयोग गर्नु, त्यो FWCMSO संस्थाको पोर्टलमा उहाँहरू चाहिँ आफै परेको होइन, त FWCMSO संस्थाले राखेको हुने, त्यो चाहिँ यहाँका 25 संस्थाले आफ्नो मनमाने हिसाबले राखेको कुराहरू
2: हो। अमिन भनेको चाहिँ बङ्गलादेशी नागरिक,
1: यो एउटा बङ्गलादेशको नागरिक हुनुहुन्छ र अहिले FWCMSO सञ्चालक पनि उहाँ हुनुहुन्छ। उहाँले केही वर्ष पहिले बङ्गलादेशमा यो खालको सिन्डिकेट पनि लगाउनु भएको थियो, त्यो सिन्डिकेट लगाइसकेपछि त्यहाँ एउटा जेनजी मुभमेन्ट भयो, जस्तै नेपालमा जे मुभमेन्ट भयो त्यस्तै बङ्गलादेशमा जेनजी मुभमेन्ट भएपछि उहाँलाई देशबाट लखटियो, उहाँले बङ्गलादेश जान सक्नुहुन्न। र त्यसपछि त्यसमा संलग्न भएका 25 संस्था, हामीले एउटा के पनि सिनारी के पनि हेर्नुपर्छ भने बङ्गलादेशमा यही नजिर स्थापित भएको थियो, जसले गर्दा त्यहाँ सञ्चालनमा आएका 25 संस्थाहरू जेनजी मुभमेन्टपछि भाग्नुभयो, होइन, उहाँहरूलाई चाहिँ भ्रष्टाचारको मुद्दा लाग्यो, त्यहाँको त्यो सञ्चालक जुन अमिन हुन्थ्यो त्यहाँ अमिन भाग्नुभयो, कारण कालोबजारी धेरै भयो, एकाधिकार भएपछि खुम्चिसकेपछि त के सीमित व्यक्तिको मोनोपोली भयो, गर्दाखेरि जाने श्रमिकलाई आर्थिक भार भयो, त्यसपछि जेनजी मुभमेन्ट भइसकेपछि त्यहाँ त्यो सञ्चालन गर्ने 25 एजेन्सी र त्यसको ओनर जो हुनुहुन्छ उहाँहरू अहिले पनि त्यो देश छोडेर भाग्नु भएको छ, उहाँहरूको भ्रष्टाचारको मुद्दा लागेको छ, उहाँहरू त्यो देशमा फर्किन सक्नुहुन्न भन्दा त्यहाँको एउटा नजिर पनि नेपालमा त्यो स्थापित हुन्छ कि भन्ने हामीलाई डर हो, किनभने जाने श्रमिकलाई अत्याधिक आर्थिक भार पर्छ, होइन, त्यही कारणले गर्दा यो मोनोपोली कुनै पनि यो कानुनभन्दा माथि रहेको, कानुनको विरुद्धमा रहेको कुरा कारणले गर्दाखेरि हामी यसको जहिले पनि विरोध गर्छौँ र समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने नै हो।
2: त्यो 25 र 250

0: जति पनि कम्पनीहरू हुनुहुन्छ उहाँहरूको छनौट प्रक्रिया पारदर्शी केही प्रक्रियागत तरिकाले भएको हो कि?
1: पहिलो कुरा, त्यो 25 संस्था छ जो आजसम्म मलेसिया नै पठाउनु भएको छैन, 25 मध्येमा धेरै जसोले मलेसिया पठाउनु पनि भएको छैन, मलेसिया टेक्नु पनि भएको छैन, मलेसियाको बजार कस्तो छ भन्ने कुराहरू बुझ्नु पनि भएको छैन, त्यहाँ श्रमहरू कसरी जान्छन् भन्ने कुराहरू बुझ्नु भएको छैन, र केही व्यक्तिहरूले आफू पछाडि बसेर दोस्रो संस्था दर्ता गरे पनि बस्नु भएको छ केही व्यक्तिहरू, त्यो पनि देखिन्छ पछिल्लो संस्थामा होइन। अनि सरसर्दै हेर्दाखेरि अर्को कुरा के पनि देखिन्छ, जो चाहिँ पूर्ण इथिकल रूपमा चाहिँ इम्प्लोइमेन्ट पे मोडेलमा चाहिँ श्रमिकहरू पठाइरहनु भएको मेन पावर एजेन्सी, ती मेन पावर एजेन्सी पनि त्यो बाहिर छन् त 25 संस्थामा बाहिर। र 250 कुरा मैले अघि तपाईँलाई उद्घोषण गरिसकेँ, यी 25 संस्थालाई सरकारले निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढिसकेपछि अलिकति व्यवसायका बिचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले होइन, व्यवसाय भङ्ग गर्ने हिसाबले र आफू अलिकति बलियो भइन्छ कि भन्ने हिसाबले चाहिँ त्यहाँ केही व्यक्तिहरूलाई प्रयोग गरेर 250 बनाएको दिएको छ। तर त्यहाँ कुनै मापदण्ड छैन, मैले हजुरलाई अगाडि पनि उद्घोषण गरिसकेँ, किनकि नेपाल सरकारले लाइसेन्स दिँदाखेरि सम्पूर्ण व्यवसायले समान तरिकाले स्वतन्त्र तरिकाले नेपाल सरकारले मान्यता प्राप्त दिएको देशमा श्रमिक पठाउनु पाउने अधिकार सुनिश्चित गरेको छ। देख्दाखेरि यी 25 व्यवसायीजीले चाहिँ यो यो यो पेसालाई अस्तव्यस्त बनाउनको लागि, व्यवसायको बिचमा एकता भङ्ग गर्नको लागि केही 250 व्यवसायहरूको नाम राख्नु भएको छ। त्यसमा धेरैजसो निर्देशन त्यसको अनुसन्धान गर्दैछ, सरकार अनुसन्धान गर्दैछ र हामी बजेसको व्यवसाय सङ्घ पनि यसको अनुसन्धान गर्दैछौँ।
0: यो झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको, यो बिचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
1: अनि यो यो बिचमा त श्रमिकहरू गइराख्नु भएको छ, जो पहिले जसरी हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यो त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्। पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, जो 250+25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ, त्यो पुरानै तरिकाबाट पुरानै प्रक्रियाबाट गइराख्नु भएको छ। तर अब चाहिँ सरकारले अनुसन्धानको दायरामा तानेको छ 275 संस्था, 25 मेन संस्था, 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ यसमा चाहिँ। तर अरू संस्था त्यो बाहेक त बाहिर 800 संस्था छ नि, त्यो 800 संस्थाले पठाइराख्नु भएको छ।
0: जुन अहिलेको विवाद छ यसलाई अलिकति सरकारले पनि कसरी समाधान गर्न सकिन्छ अथवा के हो वास्तविकता भन्ने कुराहरू पनि, कस्तो खालको इन्भेस्टिगेसन नतिजा निकाल्छ भन्ने कुराहरू पनि आइरहेको छ। अहिलेसम्मको अवस्था हेर्दाखेरि सरकारको उपलब्धि चाहिँ कस्तो देखिन्छ यसमा?
1: यो त कानुनका प्रक्रियाका कुराहरू हुन्, कानुनको प्रक्रियाबाट निचोडमा आउनलाई समय पनि लाग्छ र कुटनीतिक पहलबाट नै समस्याको समाधान गर्ने हो सरकारले निरन्तर रूपमा, किनभने यो त सुशासनको सरकार हो, सुशासनको नारा लिएर आएको सरकारले यस्ता एकाधिकार यस्ता मोनोपोली यस्ता सिन्डिकेटमा पक्कै समर्थन गर्दैन। हामीले पार्टी सभापतिलाई पनि भेटेका छौँ, पार्टी सभापतिले पनि स्पष्ट रूपमा भन्नुभएको छ कि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ, हामी कुनै पनि हालतमा कुटनीतिक पलबाट यसको समाधान गर्छु भन्नुभएको छ। मन्त्रीज्यूले हामीलाई चाहिँ अत्यन्त साथ र समर्थन दिनुभएको छ, कुनै पनि हालतमा हामी सिन्डिकेट मान्ने हुँदैन र सिन्डिकेट नेपालमा आजसम्मको कानुनमा नलेखेका कुराहरू हामीलाई मान्ने हुँदैन र कुटनीतिक नोटबाट हामी यसका समाधान गर्छौँ भन्नुभएको छ। दुईपल्ट एमबिसीको एम्बेसडरलाई बोलाएर उहाँहरू छलफल पनि गरिसक्नु भएको छ, दुईपटक कुटनीतिक नोट पनि पठाइसक्नु भएको छ, यसको निष्कर्ष निक्लिन्छ र दुई देश बिचको सम्बन्ध जहाँसम्म लाग्छ हिजो जस्तो सम्बन्ध थियो आज पनि त्यही सम्बन्ध रहन्छ, किनभने यसमा मलेसिया सरकार पनि चनाएको हुनुपर्छ, किनभने भोलि यो कुरा त समाजमा गयो भने विभिन्न देशहरूमा फैलियो भने त्यो मलेसिया सरकारको जुन इज्जत प्रतिष्ठा छ अथवा त्यहाँको पनि एउटा कानुन होला संविधान होला देशका विभिन्न किसिमका इज्जत र प्रतिष्ठासँग जोडिएका कुराहरू होला, भोलि यी इन्टरनेसनल मिडियाहरूले पनि अलिक कभर गरिरहेको छ, यसले गर्दा देशमा देशको आफ्नो इज्जत र प्रतिष्ठाको कारणले गर्दा पनि यसले सकारात्मक रोल खेल्नेछ पक्कै पनि। हिजो हामी जसरी श्रमिकहरू पठाइरहेका थियौँ, श्रमिक नेपालबाट जसरी गइराख्नु भएको थियो, वास्तवमा भन्यो भने त मलेसियाले नेपालीहरूलाई चाहिँ पहिलो रोजाइमा रोज्छ श्रमिकका रूपमा, भनेपछि त्यही कारणले गर्दाखेरि पनि यसले भोलि आफ्नै सरकारमा पनि विभिन्न प्रक्रियाहरू अगाडि आउने होइन र सरकारको देशको पनि आफ्नो मैले अघि तपाईँले इज्जत र प्रतिष्ठासँग जोडिएको कुरा कारणले गर्दाखेरि जतिसक्दो चाँडो हामी एकदम के कुरामा ढोक छौँ भन्दाखेरि मलेसिया सरकारले हामी सम्पूर्ण व्यवसायजीवहरूलाई समान तरिकाले व्यवसाय गर्ने खालको वातावरण सिर्जना गर्छ र नेपाल सरकारबाट जे खालको कुटनीतिक नोट जान्छ त्यसलाई सकारात्मक रूपमा लिनुहुन्छ जस्तो मलाई लाग्छ।
0: त्यो कुटनीतिक नोट मात्रै पठाएर समस्या समाधान हुन्छ कि? किनभने यसअघिका जति पनि समस्याहरू थिए यतापट्टि विभागले अथवा मन्त्रालयले पनि त्यस्ता गतिविधिहरू गरेका थिए, तपाईँको यो मध्य पूर्वको युद्धको बेलामा पनि त्यस्ता खालका गतिविधिहरू भएका थिए, यतापट्टिबाट नियोगहरूमा पनि समन्वय भइरहेको छ भन्ने, तर वास्तविकता नदेखिने त्यो चाहिँ एकदम ठुलो समस्याको रूपमा देखियो देखिएको थियो. कूटनीतिक नोट चाहिँ पठाइरहेको छ. अब तपाईँहरूले अध्यक्षजी रविजीसँग होला पक्कै पनि होइन, उहाँसँग भेट्यो, श्रम मन्त्रीसँग भेट्यो भन्ने कुरा पनि गर्नुभयो. भेटेर र तपाईँको कुराकानी गरेर अथवा नोट मात्रै पठाएर त समाधान हुँदैन होला नि.
1: होइन, यसलाई यसरी पनि लिनुपर्छ. मैले अघि पनि तपाईँलाई उद्घोषण गरिसकेँ. अब अहिले हाम्रोमा मलेसिया जो नेपाली राजदूतावास छ त्यहाँ चाहिँ हाम्रो एम्बेसेडर हुनुहुन्थेन, राजदूत हुनुहुन्थेन, नियुक्ति पनि गरिसक्नु भएको छ, अब चाँडै जानुहुन्छ र उहाँहरूले चाहिँ यो पहल पनि गर्नुहुन्छ र यताबाट जोइन्ट टेक्निकल मिटिङ पनि चाँडेर आयोजना गर्दै हुनुहुन्छ. त्यो जोइन्ट टेक्निकल मिटिङ गरिसकेपछि कूटनीतिक नोट पठाइ पनि सक्नु भएको छ र जोइन्ट टेक्निकल मिटिङ राखिसकेपछि त्यसपछि हामी सम्पूर्ण कुराहरू नेपालको कानुन अथवा नेपालका हरेक कुराहरू कसरी यी कुराहरू आए भन्ने कुराहरू अगाडि राख्छौँ र हामीले अलिकति बुझ्नुपर्ने कुरा के भन्दाखेरि यसको एउटा प्रक्रिया चाहिँ लामो हुन्छ, अलिकति समय लाग्छ, त्यसको नतिजा राम्रो आउँछ. कूटनीतिक दुईपटक पठाइसक्नु भएको कारणले गर्दाखेरि अब राजदूत गइसक्नु भयो भने चाँडो त्यस्तो चाँडो पठाउँदै हुनुहुन्छ, जानुभयो भने यसलाई समस्याको समाधान लाग्छ र बिचमा यो जोइन्ट टेक्निकल मिटिङ पनि राख्दै हुनुहुन्छ र त्यसपछि अझ बढी प्रभावकारी हुन्छ यसले चाहिँ.
0: यो सिन्डिकेट भन्नुभयो नि तपाईँले, सिन्डिकेट सफल भयो भने के हुन्छ?
1: यो त देशको कानुन, देशको संविधानलाई नै नटेरेर अथवा नमानेर नेपाल सरकारले यसलाई स्वीकार गर्छ भन्ने मलाई लाग्दैन, किनभने मान्नु पनि हुँदैन. किनभने हामीले आफ्नो हामी देश भलै सानो होला तर हाम्रो त आफ्नो स्वाभिमान त छ नि त. कुनै एउटा देशले तेरो देशको कानुन मान्दैन, तेरो म 25 वटा संस्था छ मात्र लिन्छु भन्ने खालको प्रक्रिया अगाडि बढायो भने बरु उक्त डेस्टिनेसनमा हामी श्रमिक नपठाउँ न, होइन? त्यस्ता अरू देशहरू अघि सुरुमा तपाईँले खोज्नु भएको थियो, हामीले युरोप अमेरिका जस्तो युरोप अनि त्यसपछि बाल्कन कन्ट्रीहरू, त्यसमा सेन्जेन कन्ट्रीहरू अनि जस्तै कोरियाहरू, इजरायलहरू, होइन, विभिन्न जापानहरू, विभिन्न देशहरू छन्, त्यो देशहरूमा श्रमिक पठाउन अगाडि बढाउँ, नयाँ सर्व गन्तव्य मुलुकहरू खोजौँ जहाँ नेपाली मुलुक नेपाली जानु भएको छ, होइन? एउटा चाहिँ संस्थागत नगर व्यक्तिगत जाँदाखेरि जुन किसिमको बिचमा कालोबजारी भएका छ, जो विकृति भएको छ, त्यसको लागि पनि हामीले घचाइरहेका छौँ. अस्ति मात्रै श्रीमान सचिवलाई हामीले नयाँ 63 वटा गन्तव्य मुलुकमा चाहिँ संस्थागत हिसाबले श्रमिक पठाउने भनेर ध्यानाकर्षण पनि गराइसकेका छौँ. त्यही कारणले गर्दा मेरो एउटा कुरा कहाँ रहन्छ भने नेपाल सरकारको जे कानुन छ, जे संविधान छ, जे स्वाभिमान छ, त्यो स्वाभिमानमा अडिग रहेर अटल रहेर मात्र यो अगाडि बढ्नुपर्छ. सिन्डिकेट कुनै पनि हालतमा मान्ने हुँदैन, मान्नु हुँदैन. नेपाल सरकारको आफ्नो इतिहासका कुरा पनि छ, राष्ट्रियताका कुराहरू छ, स्वाभिमानका कुरा छ, त्यही कारणले सिन्डिकेट कुनै पनि हालतमा लागू हुँदैन, लागू आजको दिनसम्म भएको पनि छैन. त्यही कारणले यो सुशासनको नारा लिएको सरकारले यो जसरी हुन्छ एकाधिकार यो मोनोपोली हटाउनुपर्छ.
0: यो जुन एउटा एक प्रकारको द्वन्द अथवा विवाद छ, मेन पावर हामी व्यवसाय भनौँ, मेन पावर व्यवसाय र सँगसँगै जुन 250 वटा कम्पनीहरूको बिच, यसले गर्दाखेरि आम श्रमिकहरू कुनै पनि समस्यामा पर्नु भएको छैन होइन त अहिलेसम्म?
1: अहिले सपर्नु भएको छैन. आज जस्तै रिक्वायरमेन्ट आउनुपर्ने आइराखेको छ र जानेहरू गइराख्नु भएको छ, होइन? र अब सरकारले, मलेसिया सरकारले बुझ्नु पनि प्रक्रिया कुरा के हुन्छ, नेपाल सरकारले 275 संस्थालाई इन्भेस्टिगेसनमा तानेको छ, 25 संस्थाको चाहिँ रोकेको छ, होइन? 250 संस्थालाई चाहिँ अहिले पूर्वका जुन प्रक्रियाहरू रोकेको छ, सँगसँगै मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभलहरू सुरु भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन र अहिले चाहिँ यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन. जाने श्रमिकहरू गइराख्नु भएको छ, जुन पुरानो मेथड छ, जुन प्रक्रिया छ, त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ. अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि, यसलाई मैले अघि नै भनिसकेँ, दुई देश बिच मिटिङ राखेर हुन्छ कि कूटनीतिक पहल गरेर हुन्छ कि, यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन.
0: हरि सर, यो जुन 25 र 250 संस्था भन्नुभयो नि, यदि 700 सिन्डिकेट उहाँहरूले सृजना गर्न खोज्नु भयो भने उहाँहरूलाई चाहिँ किन बन्द नगर्नु भएको त?
1: होइन, उहाँहरूको त बन्द छ त,
0: सबै छ.
1: उहाँहरूको त जस्तै 25 संस्था त इन्भेस्टिगेसनमै गइसक्नु भएको छ, नेपाल सरकारले अनुसन्धान गर्दैछ. किनभने अब देशको कानुनभन्दा फरक रहेर, देशको कानुनभन्दा माथि रहेर, देशको कानुनको विरुद्ध रहेर गर्नु भने त त्यो कानुनको विरुद्धै कुरा हो, कानुनको विपरीत कुरा भनेपछि कानुनले गर्नुपर्ने प्रक्रिया त अगाडि बढ्छ. उहाँ 25 संस्था 25 संस्थाको त टोटली पूर्वहरू बन्द नै छ, उहाँहरूले श्रमिक पठाउने पाउनु हुँदैन, किनभने उहाँ सरकारको देशको कानुनभन्दा फरक रहेर काम गरिराख्नु भएको छ. उहाँहरूको त धेरै पनि भइसक्यो र पछिल्लो समयमा 250 संस्थाको पनि पूर्व चाहिँ मलेसियाको मात्रै, मलेसियाको चाहिँ अरू कन्ट्रीको होइन, मलेसियाको पूर्व उहाँहरू 250 पनि सरकारले इन्भेस्टिगेसन गर्दा गर्दै कहाँनिर संलग्न हुनुभएको, सरकारको अधिकारको कुरा होइन र कानुनभन्दा फरक रहेर कानुनलाई नमानेर गरेको प्रक्रियाको कुराहरू त सरकारले इन्भेस्टिगेसन गर्छ र त्यहाँ कहीँ अनुसन्धान गर्दाखेरि निर्दोष हुनुहुन्छ भने हामीले उहाँहरूलाई संरक्षण पनि गर्छ, हाम्रा सदस्य संस्थाहरू हुनुहुन्छ उहाँहरू, होइन? तर उहाँ 250 संस्थालाई जसरी अस्ति नाम आइसक्यो पछि अहिले चाहिँ उहाँहरूले त्यो श्रमिक पठाउनलाई, मलेसिया देशमा त्यो गन्तव्य मूलकमा श्रमिक पठाउनलाई चाहिँ उहाँहरूको पूर्वको जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया चाहिँ उहाँहरूको बन्द छ.
0: त्यो यो गलत कानुन विपरीत कामहरूमा पनि संलग्न त छैन भन्ने कुराको तपाईँलाई अलिकति त्यो जिकिर गर्दाखेरि अहिलेसम्मको इतिहास हेर्दाखेरि त्यस्तोमा संलग्न भएको देखिएका छन् ती संस्थाहरू?
1: होइन आज आजसम्म त्यस्ता संस्थाहरू देखेन. यो एकाधिकारमा मैले अघि तपाईँलाई भनिसकेँ, जस्तै नेपाल सरकारले लाइसेन्स दिइसकेपछि समान तरिकाले श्रमिक पठाउनु पाउनुपर्छ. त्यो श्रमिक चाहिँ नेपाल सरकारको कानुनमा रहेर हामीले श्रमिकहरू पठाइरहेका छौँ. र आजसम्म ती संस्थाहरू, आज त्यो 250 संस्था चाहिँ त्यो एक खालको एकाधिकारमा चाहिँ लाग्नु भएको थिएन. तर अहिले चाहिँ नामै पहिले प्रयास भयो होला, पहिले प्रयास भएको थियो होला, के थियो होला, त्यो आफ्नो फरक पाटो. तर अहिले चाहिँ नामै सम्प्रेषण आइसकेपछि, नामै आइसकेपछि यसलाई त पक्कै गलत मान्नु पऱ्यो. त्यही कारण आजभन्दा पहिले उहाँहरूको त्यो नाम सम्प्रेषण थिएन, त त्यहाँ आएको थिएन. तर अहिले चाहिँ यी 275 संस्थाको चाहिँ नाम आइसकेपछि उहाँहरू कानुनी प्रक्रियामा चाहिँ सरकारले सोध्ने अथवा के अरे स्पष्टीकरण लिने चाहिँ सरकारको अधिकार कुरा हो, उहाँको क्षेत्र अधिकारभित्र कुरा हो, उहाँहरूले त्यसलाई लिनुहुन्छ.
0: कार्यक्रम देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौँ. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला. हरेक मान्छेको सपना, जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा.
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा.
3: सपना तपाईको साथ हाम्रो. नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
6: कृषि मन्त्र नार्कसँग
2: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौँ। अब थप कुराकानी।
3: अनि सर, यो बेला बेला तपाईँको यो मलेसियासँगको यो शून्य लागत सम्झौताको बारेमा पनि अलिकति चर्चा परिचर्चा भइरहेको हुन्छ। 2075 सालमा भएको जुन यो शून्य लागतको जुन कुराहरू छ, यो चाहिँ के हो खासमा?
4: होइन, त्यो बेलामा एउटा श्रम सम्झौता भएकै हो र त्यसलाई आधार मानेर धेरै कम्पनीहरूले चाहिँ इम्प्लोइमेन्ट पे मोडलमा लानु पनि भएको, श्रमिकहरू गई पनि राख्नु भएको थियो। पछिल्लो समयमा हामीले भन्यौँ, जब 2072 सालमा फ्री भिजा फ्री टिकटको एउटा देखिदारी लोकप्रिय, तर त्यसले चाहिँ व्यवसायमा चाहिँ अथवा त्यो बजारमा चाहिँ त्यसले कालोबजारी गरायो। त्यो फ्री भिजा फ्री टिकट आएपछि अलिक धेरै विकृति भयो र सँगसँगै अहिले हामी निर्वाचित भएर आइसकेपछि यो फ्री भिजा फ्री टिकटको जुन प्रक्रिया छ यसलाई पुनरावरण गरौँ र जाने श्रमिकले निश्चित रूपमा एउटा लागत तोकेर श्रमिक पठाउन पाऊँ भन्ने हिसाबले पनि हामीले निर्वाचित भएर आइसकेपछि त्यो कामहरू गरेका छौँ। झन्डै 90% कामहरू कम्प्लिट पनि भएको थियो, तर बिचमा यी विभिन्न किसिमका क्रियाकलापले गर्दाखेरि फेरि त्यसलाई निरन्तर दिन सकेको छैन। तर अहिले त्यो कानुन संशोधन भएर, त्यो एन संशोधन भएर 90% कानुन मन्त्रालयमा छ र अब आउने दिनमा हजुरले जुन कुरा निकाल्नुभयो, जाने श्रमिकले एउटा निश्चित लागत तिरेर विदेश जानुपर्छ र यो बजारमा जे कालोबजारी छ, जे भाष्य प्रयोग भएको छ र यो भाष्यलाई पनि हामी परिवर्तन गरेर यो पेसालाई स्थापित पेसा बनाउन चाहिँ हामी लागेका छौँ।
3: जस्तै कस्तो खालको कालोबजारी, त्यो पनि बुझाइदिनु।
4: कालोबजारी देख्नु, जब एउटा तपाईँले गरेको व्यापारको मूल्य तोकिँदैन नि किनभने त्यो त अमूल्य जिरो कस्टमा पठाउन सक्ने कन्डिसन छैन भनेर हामी 2072 साल त भन्दै आएका हौँ। फ्री भिजा फ्री टिकटमा सम्भावना छैन, एउटा हामी चाहिँ के अरे रोजगारदाता कम्पनीमा चाहिँ एउटा मेन पावर एजेन्सी गएर मार्केटिङ गर्नुपर्ने, हिँड्नुपर्ने, जानुपर्ने, विभिन्न मागपत्रहरू लिएर आउनुपर्ने कन्डिसनमा हाम्रा पनि केही खर्चहरू छन्। त्यो खर्च अनुसारको चाहिँ हामीले चाहिँ जे सरकारले तोकेको छ त्यो तोकेको पैसामा अथवा मूल्यमा हामी पठाउन सक्दैनौँ भनेका थियौँ। त्यसले गर्दाखेरि त्यहाँ बजारमा त्यो मूल्य नतोकिँदा कालोबजारी भएको थियो, तर त्यसलाई चाहिँ कालोबजार त्यहाँ कहीँ आर्थिक लेनदेनमा केही तलमाथि भएको थियो होला, त्यो कुरालाई परिमार्जित गर्नलाई चाहिँ हामी यसलाई चाहिँ व्यवस्थित गर्दैछौँ र व्यवस्थितको प्रक्रियामा छ। यो सुशासनको नारा लिएको सरकारले हामीलाई समर्थन गर्नु छ र धेरै अगाडि पनि बढिसकेको छ। जाने श्रमिकलाई अब निश्चित लागत दिएर वित्तीय संस्थाबाट हामी श्रमिकहरू पठाउँछौँ र यो पेसालाई पुस्ता हस्तान्तरणको पेसा बनाउनुमा चाहिँ हामी अगाडि बढेका छौँ।
3: यो शून्य लागतलाई त फेरि मलेसिया सरकारले नेपालसँग मात्रै गरेको हो यो सम्झौता भन्ने कुराहरू पनि सुनिन्छ। एक तरिकाबाट अलिकति प्राथमिकता दिएको भन्ने कुराहरू पनि आउँछ नि।
4: अनि यो तपाईँले राखेको एकदम क्वेसन ठिक पनि हो, किनभने हामी जस्तै अरू गन्तव्य मुलुकहरू पनि छन् क्या, होइन? किनभने होला रोजगारीको सबैभन्दा आकर्षकको मुलुक चाहिँ नेपाल होला, त नेपालबाट मलेसिया धेरै जानुहुन्छ होला, तर अरू देशहरू पनि आउनुहुन्छ। हामीले बार बार भनेकै थियो, अरू देशको हामी यति सार कन्ट्रीसँग नै श्रमिक पठाउनलाई कम्पिटिसन गर्ने अथवा मागपत्र उहाँहरूसँग ल्याउने हो, अरू देशका श्रमिकहरू कसरी गइराख्नु भएको छ र हामीले त्यसरी पठाउनुपर्छ, यदि त्यो भएन भने रोजगारी गुम्ने सम्भावना हुन्छ भनेर सरकारलाई घचघचाइरहेका थियौँ र अहिले चाहिँ केही कुराहरू चाहिँ अगाडि बढेका छन्। र अर्को कुरा बुझ्ने जरुरी के पनि भन्दाखेरि, मलेसियाको आफ्नो सरकारले पनि त्यहाँ पनि लोकल एजेन्सीहरू हुन्छ कि, कुनै पनि कम्पनीले नेपालसँग डाइरेक्ट मेन पावर एजेन्सीसँग श्रमिकहरू लग्दैन कि, भनेपछि त्यहाँको सरकारले त्यहाँको लोकल एजेन्सीहरूलाई प्रमोट गरेर देखिन्छ। तर हाम्रो चाहिँ फेरि के छन्, केही नेताहरूले आफ्नो त्यो भोट ब्याङ्केटको लागि बटुल्नको लागि लिएको अलोकप्रिय नारा हो कि, वास्तवमा भनिदिनु यो देख्दा फेरि भिजा फ्री टिकट होइन, तर उहाँहरूले नेपाल सरकारको मेन पावर एजेन्सी कमसेकम एउटा नीति, स्पष्ट नीति भयो भने यो खालको समस्या हुने थिएन नि। उहाँहरूले चाहिँ अनुसन्धान नगरेर अथवा त्यसको अध्ययनै नगरेर एउटा चाहिँ हचुवाको वर्म भन्छौँ, अझ हचुवाको वर्म लिएको एउटा चाहिँ नाराले गर्दा रोजगारी गुमियो। हामी बिचमा चाहिँ हामी व्यवसायीलाई चाहिँ सरकारलाई यत्रो ट्याक्स तिरेका छौँ, यति धेरै आन्तरिक रूपमा रोजगारी दिएका छौँ, होइन, रोजगारी खोजेर विदेशमा दिएका छौँ र हामीलाई चाहिँ गलत भाष्य प्रयोग गरिरहेका छौँ, त्यो प्रयोग भइरहेको छ समाजमा। त्यो कारण यी सबै कुराहरू हटाउन लागि पनि अलिकति सरकारले अध्ययन गर्नुपर्ने देखिन्छ र हाम्रा छिमेकी मुलुकहरूले कसरी श्रमिकहरू पठाइरहेछन् त्यो पनि गर्नु पर्यो र मलेसिया सरकारले त्यहाँको लोकल नक्सल एजेन्सीलाई प्रमोट गर्छ अथवा त्यसलाई समर्थन गर्छ, त्यहाँ भनौँ न सहसहयोग दिइराखेको छ, कानुनमा चाहिँ यसरी चलाउनु भन्ने कुरा दिइरहेको छ भने त्यो कुरा चाहिँ नेपाल सरकारले पनि बुझ्नुपर्छ। बरु त्यसलाई एउटा स्पष्ट लागत तोकिएर जाने श्रमिकलाई पनि आर्थिक भार नपर्ने गरी पठाउनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ र केही समयमा चाहिँ यो कानुन संशोधन भएर आउँदैछ, त्यसपछि यो पेसा अनि जाने श्रमिकलाई पनि धेरै राम्रो हुनेछ, एउटा निश्चित लागत तोकेर जान पाउनुहुनेछ।
3: यो यसमै पनि हरिजी जस्तै मलेसियाले अहिले 38,000 श्रमिक मागेको छ भन्ने कुराहरू पनि आएको छ, यो चाहिँ के हो?
4: अनि श्रमिक त मलेसियाको मैले अघि नै भनिसकेँ, मलेसिया सरकारको त मलेसियामा भएका धेरै कम्पनीको मुख्य रोजाइमा रहेको नेपाली श्रमिकहरू होइन, नेपाली श्रमिक आउने जति एप्रुभल छ त्यो एप्रुभलको 40% त नेपालबाटै लानुहुन्छ होइन, अरू 60% अरू देशबाट 40% जति नेपालबाटै लानुहुन्छ श्रमिकहरू। अब एप्रुभल नयाँ एप्रुभलहरू सुरु हुँदैछ, त्यही एप्रुभलहरू चाहिँ आउने चलखेलमा देख्दाखेरि कहिलेकाहीँ यसो हामीले दुई तरिक पनि हेर्नुपर्छ, नेपालमा चाहिँ एक खालको अस्थिर बनाइदिने होइन, आखिरमा चाहिँ त्यो चाहे अमिन त बङ्गलादेशको नागरिक हुनुहुन्छ होला, यो कुरामा हाम्रा कमसेकम सञ्चालकहरू जो एफडब्ल्युसिएमएसमा पर्नु भएको छ यही पनि अलिक चनाएको हुनु पर्थ्यो, अनि यता बिजनेस त अस्थिर बनाएर यताको एप्रुभलहरू अथवा नेपाली श्रमिकहरूको जुन माग थियो त्यो माग त बङ्गलादेशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि अथवा अरू देशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि भन्ने खालको अलिकति शङ्काको सुई जता पनि घुम्छ, त्यसै गरी त्यता पनि घुमाउनु खोजेको कि भन्ने जस्तो लाग्छ। त्यसले गर्दाखेरि यो बजारलाई व्यवस्थित गर्दा जुन गराउनु भएको छ, जुन चलखेल भएको छ, यसमा चाहिँ मैले भनेपछि एउटा सिन्डिकेटको चलखेल भयो र अर्को कुरा नबुझेर त्यहाँ जानुभयो अथवा बुझेर जानुभयो अथवा लोभमा परेर जानुभयो अथवा प्रलोभनमा परेर जानुभयो, यसमा चाहिँ उहाँहरूले बुझ्नु जरुरी थियो र माग चाहिँ कुनै हालतमा पनि गर्दैन। नेपाल सरकारले मलेसिया सरकारसँग स्पष्ट रूपमा आफ्ना विचारहरू पठाइसकेका छ र मलेसिया सरकारसँग हामीलाई के विश्वास भने हामी दुई देश बिचको सम्बन्ध सधैँभरि प्रगाढ रहन्छ।
3: यो अलिकति कलिङ भिसाको पनि सन्दर्भ अलिकति प्रष्ट पारिदिनुहोस्।
4: अनि कलिङ भिजा मैले भनिसकेँ नि, अब यो एफडब्ल्युसिएमएसमा जाने कुरा हो, यसमा त एफ कलिङ भिजा त्यहाँबाट सबमिट भएर आउनलाई त हामीलाई समस्या छैन होइन, मात्रै कुरा के भन्दाखेरि हामीले नेपाल सरकारले 2016-17 जसरी अगाडि चाहिँ एफडब्ल्युसिएमएसमा इन्क्लुड भएर मा सबमिट पठाउँथ्यो त्यसरी सबै मेन पावर एजेन्सी समान तरिकाले त्यहाँ इन्क्लुड भएर पठाउनु पायो भने यो कुरामा कहीँ अब्जेक्सनै छैन, समान तरिकाले हामीले मलेसिया पठाउनु पाउनुपर्छ भन्ने मात्रै लडाइ हो। हाम्रो त्यहाँ देशसँगको लडाइ होइन, कसैसँग लडाइ होइन, मात्र त्यो एफडब्ल्युसिएमएसमा जे प्रक्रिया आयो अहिले पछिल्लो समय त्यो प्रक्रियाको विरुद्धमा चाहिँ हामीले गरेको छ, त्यो एक खालको लडाइँ हो। यो लडाइँ चाहिँ हामीले जसरी पनि जित्नुपर्छ, सबै व्यवसायले समान्तरकाले पठाउनुपर्छ। यदि भएन भने ठुलो कालो बजारी हुन्छ, जाने श्रमिकलाई आर्थिक भार हुन्छ, किनभने यही नजिक बङ्गलादेशमा बसिसकेका हुनाले यो कुराहरू हामीले बुझ्न जरुरी छ र यो हाम्रो देशको कानुनभन्दा विपरीत कुरा पनि हो। कुनै पनि क्षेत्रमा कुनै पनि पेसामा एकाधिकार हुँदैन, त्यो पेसालाई सङ्कुचित बनाउनुपर्छ भन्ने कानुनमा विधानमा कहीँ पनि लेखेको छैन।
3: अब अलिकति सन्दर्भ थोरै मुडौँ, यो मलेसियाको विषयमा हामीले धेरै लगभग आधी घन्टा जति कुराकानी गर्यो, मलेसिया बाहेक अरू देशहरूमा चाहिँ आजभोलि नेपाली श्रमिकहरू चाहिँ कता बढी आकर्षित भइरहनु भएको छ, गन्तव्य देशहरू चाहिँ कता कता अलिकति प्रायोरिटाइज भइरहेछन्?
4: होइन, अहिले त सरस्वती हामी एउटा सरकारले पनि के मात्रै भनिराख्नु भने हामीलाई चाहिँ पुराना देशहरू जस्तै कतार मलेसिया होइन दुबईतिर मात्र पठायो भनिराख्नुभयो, यी कुरालाई चाहिँ हामी आइसकेपछि सरकारलाई कसो जाएका छौँ। अहिले श्रमिकहरूको चाहिँ उच्च माग रहेको आकर्षण रहेका देशहरू जस्तै सेन्जेन कन्ट्रीहरू होइन, युरोपका केही कन्ट्रीहरू जस्तै जापान अनि त्यसरी कोरियाहरू उच्च आकर्षणमा रहेका छन् र अहिले पछिल्लो समयमा मैले अघि नै भनिसकेँ कानुनको अन्तिम चरणमा छौँ हामी संशोधन गर्ने कुरामा र अब युरोपको मागपत्र पनि खुल्दैछ, ती मागपत्र संस्थागत नहुँदाखेरि यति धेरै ठगेका घटनाहरू भएको छन् त्यो सरकारले बुझ्नु भएको छ। अहिले व्यक्तिगत रूपमा चाहिँ गरेका जस्तै युरो जाने कुरामा हेर्नुहोस्, अहिले जसलाई नेपाल सरकारले श्रमिक पठा भनेर लाइसेन्स थियो ती व्यक्तिहरूलाई चाहिँ श्रमिक पठाउनबाट वञ्चित गरिराख्नु भएको छ कि। अहिले युरो त कसले पठाइराख्नु भएको छ, एउटा बाटोमा चिया पसल गर्नुभएकोले पठाइराख्नु भएको छ होइन, एउटा ट्राभलले गरिराख्नु भएको छ, कन्सल्टेन्सीले गरेर मान्छे युरो पठाइराख्नु भएको छ भन्दाखेरि हामीलाई श्रमिक पठाउने लाइसेन्स चाहिँ नेपाल सरकारले मेन पावर एजेन्सीलाई दिने तर मेन पावर एजेन्सीलाई फेरि त्यो संस्थागत पठाउनलाई बन्द गरिराख्नु भएको, त्यसले गर्दा धेरै बिक्री तपाईँ देख्नु भएको छ। तपाईँ मिडियाकर्मी साथीहरूले के बुझ्नु जरुरी छ भन्दा पछिल्लो समयमा सबैभन्दा ठगिएको घटना भनेको व्यक्तिगत घटना, तपाईँ अहिले पनि विभागमा जानुहोस् त्यसको ठगीका यति घटना छन् विशेष गरी युरोप अरू देशमा जानेका ठगीहरू भएको छन्। त्यही कारणले हामीले बार बार सरकारलाई भनेका छौँ, अब जहाँ उच्च आकर्षक देशहरू छन् त्यो देशमा चाहिँ संस्थागत खुलाइदिनुहोस्, संस्थागत भयो भने संस्थाले जिम्मा लिन्छ, हामीलाई हाम्रो जरुरी छ। अहिले तपाईँले हेर्नुहोस् विभागमा जानु भने संस्थागतको जरुरी धेरै कम छ, धेरै कम छ, अझ त्यसलाई हामी अझ न्यून गर्नतिर लागिरहेका छौँ, किनभने हामीले पनि आफ्नो सदस्य संस्थाहरूलाई बार बार सुझावहरू दिइरहेका छौँ, सल्लाह दिइरहेका छौँ। त्यही कारणले अब युरोपको मागपत्रहरू खोल्नुपर्छ र जाने श्रमिकहरूलाई सस्तागत पठाउनुपर्छ जहाँ उच्च माग पनि छ हेर्नुहोस्। त्यही कारणले अब चाहिँ हाम्रो सरकारसँग एउटा चाहिँ अनुरोध पनि के हुँदाखेरि यी उच्च माग भएका देशहरू सस्तागत जति सक्दो चाँडो खुलाउनुपर्छ।
2: तपाईँले सेन्जेन र युरोपका केही देशहरू भन्नुभएको छ, विशेष गरी यो पछिल्लो जुन खाडीको देशहरू भनौँ न 6-7 जति पनि देशहरू हुनुहुन्छ त्यहाँबाट सिफ्ट हुने त्यहाँ गएर पनि अरू देशहरू जाने ट्रेन्ड पनि बढिरहेको छ, ती देशहरूमा चाहिँ कुन कुन देश अलिकति बढी प्राथमिकतामा परेका छन् अहिले नेपाली श्रमिकहरूको?
4: अहिले पछिल्लो समय यसो हेर्दाखेरि तपाईँ हामी सबैले हेरौँ, रोमानियामा पनि धेरै श्रमिकहरू जानुभयो, क्रोसिया जानुभयो, माल्टा जानुभयो, पोर्चुगल जानुभयो, होइन गइराख्नु भएको छ नि देखिन्छ, त्यो डाटाबाटै देखिन्छ। अनि पछि जस्तो बुल्गेरियाहरू, सोलोभानियाहरू, होइन टर्की, धेरै कन्ट्रीहरू छन् जो कन्ट्रीमा चाहिँ श्रमिकहरू उच्च रूपमा गइराख्नु भएको छ, तर त्यही कन्ट्रीमा चाहिँ मान्छे चाहिँ के गरिरहेको छ, व्यक्तिगत गइराख्नु भएको छ कि त्यो मेन पावरले पठाइराख्नु भएको छ। जब मैले अघि तपाईँलाई उद्घोषण गरेँ जहाँ भने नेपाल सरकारले लाइसेन्स जसलाई दियो त्यसले श्रमिक पठाउनु पाउनु पर्ने हुन्छ, होइन अनि कन्सल्टेन्ट विद्यार्थी पठाउनु पर्ने क्रममा श्रमिक पठाइराख्नु भएको छ, अनि त्यहाँनिर ठगी घटनाहरू हुन्छ, होइन अनि कुनै व्यक्तिले पठाइराख्नु भएको छ पढ, हामी पनि नेपाली पढ्नु विभिन्न मिडियाहरूमा, विभिन्न टिकटकहरूमा हेरौँ न, सामाजिक सञ्जालमा दिइराखेको हुन्छ, त्यसैकै भरमा चाहिँ विश्वास गरेर जाने श्रमिकहरू ठगिराख्नु भएको छ, हजारौँ श्रमिक ठगिराख्नु भएको छ। अनि अलिकति उच्च आकर्षक भनेको साइप्रस हो, साइप्रस मात्रै एउटा देश हो जो सस्ताकार पठाउनु पाइन्छ, त्यो पठाउनु भएको छ र त्यहाँ त्यति धेरै ठगेका छन्, किनभने सस्ताकार पठाउने भइसकेपछि अटोमेटिकली कानुनका प्रक्रियाहरूलाई नै मानेर अन्त कानुनको प्रक्रियाहरू फलो गरेर जाने कुराहरू रहन्छ। त्यही कारणले चाहिँ अहिले पछिल्लो समयमा अझ धेरै कन्ट्रीहरूको माग बढिरहेको छ, त्यो मागहरू हामी हेर्छौँ, हेरे अनुसारको चाहिँ सरकारलाई मैले अघि नै भनिसकेँ 63 नयाँ देशमा चाहिँ योभन्दा पहिले हाम्रो 111 देशमा चाहिँ श्रमिकहरू गइराख्नु भएको थियो, सस्ताको रूपमा जानुभएको थियो, अब 63 नयाँ देशहरू खुलाइदिनुहोस् भनेर हामीले त्यो श्रीमान सचिवलाई पनि जानकारी गरेर ध्यान आकर्षण गरेर पत्रकार गरेका छौँ।
2: त्यो गन्तव्य देश फेरिनुमा फेरिनुका मुख्य कारणहरू चाहिँ अब हुन त अब राम्रो पारिश्रमिकदेखि लिएर अरू कुराहरू पनि होलान्, त्यो श्रमिकका अधिकारका कुराहरू जोड्दा भनौँ, अरू सरसुविधाहरूको कुरा गर्दाखेरि के छन् जसले चाहिँ श्रमिकहरू आकर्षित गरिरहेछ?
4: पहिलो कुरा त रोजगारीको ग्यारेन्टी, होइन सेवा सुविधाका कुरा नै रहन्छ, एउटा श्रमिक जहाँ जाँदाखेरि पनि उसले पाउने पारिश्रमिक कुरा महत्त्वपूर्ण रहन्छ, होइन उसको आफ्ना जीवनका कुराहरू हुन्छ। जस्तो तपाईँ मिडिल वर्ल्डमा जानुभयो भने त्यो 2 वर्षपछि फेरि नेपाल फर्किनै पर्छ, होइन तर उच्च आकर्षक मुलुकहरूमा तपाईँ 10 वर्ष बस्न सक्नुहुन्छ, उस्तै पऱ्यो भने युरोपमा चाहिँ पछि आफ्नै फ्यामिली पनि लानु पाउनुहुन्छ, उहाँहरूको भविष्य सुनिश्चित हुन्छ भनेर मान्छेहरूको ती देशहरूमा चाहिँ स्याप तलब सँगसँगै सेवा सुविधा सँगसँगै आफ्नो भविष्यको पनि सुनिश्चित हुने भएको कारणले गर्दाखेरि उहाँहरू त्यो उच्च आकर्षक देशहरूमा, जस्तै युरोपमा जानुभयो भने पहिले नर्मल देशमा सेन्जेन नन सेन्जेन कन्ट्रीहरू हुन्छ, नन सेन्जेन कन्ट्रीमा जानुभयो भने त्यहीँबाट फेरि सेन्जेन कन्ट्रीमा जानुहुन्छ, जहाँ गइसकेपछि उहाँका भविष्यका सुनिश्चित भए, होइन पिआर पाउने कुराहरू रहन्छन्। त्यो कारणले गर्दाखेरि मुख्य आकर्षक त्यो कारणले रहेको भन्ने कुरा लाग्छ मलाई चाहिँ श्रमिकहरूको।
2: जुन खाडी देशहरूमा एउटा आकर्षण थियो र जुन श्रमिकहरूले जाने गर्नुभएको थियो, विशेष गरी यो भनौँ न तपाईँको यो के भन्ने त्यसलाई यो नन टेक्निकल वर्क भनौँ, तपाईँको स्काफोल्डिङका कुराहरू भयो होइन, अनि बिल्डिङ बनाउने कुराहरू भयो, त्यस्तो कामहरूमा जान्नुहुन्थ्यो, अनि त्यो युरोपियन देशहरूमा चाहिँ त्यस्तै काम हुन्छ कि कामको प्रकृति चाहिँ फरक हुन्छ?
4: होइन, युरोपमा ती देशहरूको ती माग ती कामको माग पनि छ, जे भनौँ न टेक्निसियन पार्कका जस्तै इलेक्ट्रिसियन प्लम्बर होइन वेल्डरहरू त्यो टेक्निसियनहरू पनि छ, त्यसको मागहरू पनि छ, सँगसँगै अरू जस्तै सर्भिस सेक्टरका होटेल लाइनहरूमा होइन मागहरू स्पेसल धेरै छ, होइन अब अलिक पछिल्लोसम्म जस्तै ड्राइभरको माग पनि बढ्न थालेको छ, ड्राइभरहरूको मागहरू होटेल लाइनमा चाहिँ जस्तै बारिस्टाहरू, वेटर वेट्रेसहरू, हाउसकिपिङहरू, यी मागहरू एकदम बढेको छ र विशेष गरी विदेशमा जाने भनेकै सुरुमा नर्मली उहाँहरू नर्मलमा गए भने पनि उहाँहरूलाई के मात्र चाहना हुन्छ भने मलाई त्यो हाई प्रोफेसनल मलाई चाहिएन मात्रै त्यहाँ जान पाउनु पऱ्यो, होइन जस्तै चाहे क्लिनरमा होस् चाहे लेबर सेक्टरमा होस्, त्यसरी उहाँहरू अपग्रेड जाँदै हुनुहुन्छ, अपग्रेड गर्न पनि अवसर पाइन्छ। त्यो कारणले गर्दाखेरि माग चाहिँ जति पनि छ यी मागहरू पनि छ, टेक्निकल जुन भन्नुभयो हजुरले त्यो टेक्निकल माग पनि धेरै छ र सँगसँगै नर्मल हेल्पर लेबर क्लिनर र गइसकेपछि 3-6 महिनापछि जब चेन्ज गर्नु पाउँछ, त्यसरी चेन्ज पनि गरिराख्नु पर्छ। जाँदाखेरि उहाँहरूको चाहिँ प्रायः यसो बजारमा देखिँदाखेरि चाहिँ सुरुमा चाहिँ युरोप जान मात्रै पाए हुन्थ्यो भन्ने खालको पनि छ, होइन तर माग चाहिँ हजुर भने जस्तै माग चाहिँ हरेक प्रोफेसनलका माग चाहिँ छन्।
2: त्यो कमाइको फरक चाहिँ के छ खाडीमा र उताको तुलना गर्दा?
4: धेरै फरक छन्, धेरै फरक छ खाडीमाको र युरोपमा चाहिँ। अघि नै मैले भनिसकेँ स्यालेरीकामा त आकाश पातालकै फरक छ, नर्मली एउटा वर्कर्सलाई तपाईँ युरोपतिर जानुभयो भने $500-700 €500-700 छ भनेपछि त्यो त ठ्याक्कै डबल पैसा नै हेर्नुहोस् होइन। त्यही पैसा मिडल गल्फमा जाँदाखेरि नेपाली भनौँ नेपाली मूल्य 50-60 हजारमा हुन्छ भने युरोपमा जाँदाखेरि त्यही पैसामा 1,00,000 रुपियाँ कमाउने हुन्छ होइन। त्यसमा रोजगारको ग्यारेन्टी पनि भयो अनि हामी आफै पनि हाम्रो चाहिँ भाषा के छ त कन्सेप्ट के छ युरोप भन्ने बित्तिकै सोच्ने दिशु पनि फरक छ, त्यहाँका श्रमिकलाई सेवा सुविधाहरूको फरक छ होइन। जस्तै मिडल गल्फमा जे सेवा सुविधा छ श्रमिकलाई जे ग्यारेन्टी त्योभन्दा चाहिँ युरोपमा हरेक कुरा इन्सुरेन्सका कुराहरू जीवन बिमाका कुराहरू धेरै कुराहरू छ नि, ती कुराले गर्दा श्रमिकहरूको उच्च आकर्षण पनि छ र तलब पनि धेरै फरक छ।
2: अब अलिकति चुनौतीको बारेमा कुराकानी गर्दाखेरि तपाईँले ठगीका घटनाहरू धेरै बढ्ने गरेका छन् व्यक्तिगत तरिकाले उहाँहरूले जाने गइरहनु भएको छ भन्ने कुरा तपाईँले गर्नुभएको थियो, त्यसलाई रोक्न चाहिँ के कस्ता प्रक्रियाहरू भइरहेका छन् कि भइरहेका छैनन्?
4: मैले अघि नै सुरुमा हजुरलाई उद्घोषण गरिसकेँ, हाम्रो यो वैदेशिक व्यवसायिक सङ्घ जुन निर्वाचित भएर एउटा नेतृत्व यो आयो यहाँ आयो आइसकेपछि हाम्रो पहिलो प्रयास नै र पहिलो एजेन्डा पहिलो नारा नै के थियो भन्दाखेरि हामीले यो पेसालाई व्यवस्थित र मर्यादित बनाउने र समाजमा यो पेसालाई पुस्ता हस्तान्तरण गर्ने भन्ने हिसाबले नारा लिएर आएका थियौँ र काम पनि गरिरहेका छौँ। मेरो एउटा कुरा मिडियाबाट के भन्न चाहन्छु भने हामीले पनि एउटा दूरदराजबाट रोल्पाबाट अथवा रुकुमबाट एउटा श्रमिक वैदेशिकमा आउँदाखेरि बिचका बिचौलियाहरूबाट पर्न जाने होइन विभिन्न किसिमका ठगीका कुराहरू छन्। अब हामीले यो पेसालाई एउटा स्थापित पेसामा कसरी बनाउन चाहन्छौँ भने जाने श्रमिकलाई एउटा निश्चित लागत तोक्दिनु पर्यो होइन। जस्तै हामीले पनि हाम्रा जस्तै जाने श्रमिका पनि पर्सनल्ली वैज्ञानिक सेवा सुरु हुन्छ, जस्तै जाने श्रमिका पनि उनलाई उसको आफ्नो पर्सनल लागि लाग्ने खर्चहरू जस्तै इन्सुरेन्सहरू होइन त्यसपछि वेलफेयरका कुराहरू होइन जस्तै कुनै कुनै कम्पनीले टिकट नदिन सक्छ टिकटका कुराहरू ती सबै नै मेन पावर एजेन्सीले ल्याउँछ भन्ने खालको भाषा छ क्या। अनि हामीले के भनेको छौँ भन्दाखेरि जाने श्रमिकको लागत उहाँहरूको के लाग्छ छुट्याउने र त्यस बापत मेन पावर एजेन्सीले चाहिँ आफ्नो सेवा शुल्क चाहिँ यति ल्याउनु पाउने र त्यो लिइसकेपछि त्यो तोकिसकेपछि सरकार यति निर्मम भएर कारवाहीको प्रक्रिया पनि अगाडि बढाउनु पऱ्यो र हामी पनि त्यो यति गलत गऱ्यो भने त्यो कारवाही भोग्न पनि तयार हुनु पऱ्यो। किनभने एउटा वित्तीय संस्थाबाट फेरि त्यो बिचको कुनै मिडिएटरबाट होइन कि वैदेशिक रोजगार व्यवसायको आधिकारिक खाताबाट नै वित्तीय संस्थाबाट चाहिँ कारबार गरियो भने सरकारले तोकिएको भन्दा फरक रकम कसैले ल्यायो भने कारवाहीको प्रक्रिया गरेर बढाउँछ। यस्ता ठगीका घटनाहरू र अघि नै भनिसकेँ सबैभन्दा बढीको ठगीको घटना चाहिँ व्यक्तिगत ठगी घटनाहरू छन्। त्यो व्यक्तिगत ठगीको घटना हटाउनलाई मैले भने सम्पूर्ण प्रक्रियाहरू संस्थागत प्रक्रिया भयो भने हामीले नेपाल सरकारले जे नियम बनाउँछ अथवा जे कानुन बनाउँछ र जे रकम तोक्छ त्यो रकमभन्दा फरक तरिकाले कसैले लिन्छ भने त्यसलाई कारवाहीको प्रक्रिया गरेर बढाउनुपर्छ र निर्मम भएर सरकार लाग्नुपर्छ भन्ने हो।
2: हरिजी अलिकति समस्याको बारेमा म बताउन चाहन्छु, हुन त यो समय अलिकति छोटो छ त्यही भएर म सरसर्ती छोटकरीमा बताउँछु। यो साउदी अरबसँगको भर्खरै भएको जति पनि यो पहिलो सम्झौताको कुराहरू छ होइन, त्यो सँगसँगै इजरायलले प्रस्ताव गरेको यो थापा प्रोटोकलका विषयको कुराहरू छ, यो इजरायल केयर गिभिङका कुराहरू, कृषि क्षेत्रमा जाने प्रक्रिया, त्यहाँको सुरक्षाको अवस्थाको कुराहरू छ, बेलायततर्फको यो फेरि अर्को छ, यो भूपू ब्रिटिस गोर्खा सैनिकको कुराहरू छ होइन, अनि त्यसै गरी यो कतार र ओमानसँगको नयाँ श्रम सम्झौताको कुराहरू छ, जापानसँगको सिप मुलुक श्रम सम्झौताको कुराहरू छ। यसो हेर्दाखेरि त यो यति धेरै गन्तव्य मुलुकहरूमा एकैचोटि यो सम्झौताका विवाद चलिरहँदाखेरि सरकारसँग चाहिँ यो समकूटनीतिक क्षमता पर्याप्त छ भन्ने कुराहरूको आधार छ?
4: मैले भनिसकेँ नि पहिलो कुरा यी उक्त देशहरूले जो देशले नेपालबाट लान चाहनुहुन्छ सरकारले आफ्ना कुराहरू र श्रमिकका कुराहरू स्पष्ट रूपमा राख्नुपर्छ। त्यो श्रम सम्झौता गरेर मात्रै कागजमा मात्रै सीमित गर्नु त्यो लागू भयो कि भएन भने सरकारले त्यो खालको पहल गर्न जरुरी देखिन्छ र त्यसको लागि मेन अघि भनिसकेँ जब यो नयाँ सरकार आइसकेपछि हामीलाई कूटनीतिक पहल गर्ने जुन हाम्रा के अरे एम्बेसीहरूमा जुन राजदूतका नियुक्तिका कुराहरू थियो त्यो नियुक्तिका कारणले गर्दाखेरि पनि नभएका कारणले खरिक्त भएको कारणले गर्दा धेरै खालको समस्याहरू भएको थियो र सरकारले अहिले पहिलो प्राथमिकतामा यो राखेर राजदूत नियुक्ति गरिसकेपछि हामीले रोजगारीमा जाने श्रमिकका विषयमा चाहिँ अध्ययन गरेर जाने श्रमिकलाई अप्ठ्यारो नपर्ने गरी र जाने श्रमिकलाई मुख्य प्राथमिकता राखेर चाहिँ अगाडि बढ्नुपर्छ। त्यसको लागि चाहिँ अघि नै मैले भनिसकेँ राजदूत नियुक्ति गरिसकेपछि कूटनीतिक पहलबाट गइयो भनेपछि त्यसको समाधान गर्न सकिन्छ।
2: हामीले हरिसर सरकारको कुरा त गऱ्यौँ होइन, अनि मेन पावरभित्र चाहिँ मेन पावर व्यवसायभित्र चाहिँ समस्या छैनन्?
4: होइन, मैले अघि नै भनिसकेँ नि समस्या धेरै समस्या छन्। त्यो समस्या तपाईँ एउटा बजारमा सरस्वती हेर्नुहोस् 2068 अगाडि कतार जानलाई यति पैसा लाग्छ भन्दाखेरि 1 रुपियाँ पैसा पनि बढेर लिँदैन थियो। मलेसिया जानलाई सरकारले त्यो त्योभन्दा बढी जब 2072 एउटा नजिर अघि मैले तपाईँलाई फ्री फिटिङको नजिर आयो त्यसपछि त्यो यति धेरै अस्थिर भयो कि यति धेरै कालोबजारी भयो होइन, त्यहाँ चाहिँ नियम एउटा खालको छ र त्यसलाई नियम उल्लङ्घन गर्ने व्यक्तिहरू हाजिरी भयो कि, त्यही कारणले यसलाई चाहिँ समस्या छ, समस्या नहुने यी समस्यालाई हटाउनको लागि, समस्यालाई निराकरण गर्नको लागि यो पेसा चाहिँ सरकारलाई पनि अपरिहार्य छ, जाने श्रमिकलाई पनि अपरिहार्य छ, सबैलाई अपरिहार्य छ भने यो पेसालाई चाहिँ मर्यादित बनाउनुको लागि, यो पेसालाई व्यवस्थित बनाउनुलाई चाहिँ सबैको ध्यान आकर्षण त जानुपर्ने जरुरी देखिन्छ, त्यही कारणले चाहिँ त्यो भएको कालोबजारी अथवा त्यहाँ भएको समस्याहरूलाई, मेन पावरभित्र भएको समस्याहरू, श्रमिकभित्र भएको समस्याहरू, सरकारभित्र भएको समस्याहरू सबै हटाउनलाई नै यो कानुन र यहाँ संशोधन गरेर गयो भने नीतिगत सुधार गरेर सम्पूर्ण कुराहरू क्लियर हुन्छ, प्रष्ट हुन्छ, यो पेसा सुध्रिन्छ। त्यसको लागि अघि नै भनिसकेँ, सरकारले यसको अनुसन्धान गरेर छिमेकी देशहरूबाट कसरी श्रमिक गइरहेका छन् र हामीले के राख्दा ठिक हुन्छ, एउटा जाने श्रमिकलाई कति लागत तोक्दिँदा ठिक हुन्छ, त्यो अनुसन्धान गरेर राख्यो भने मैले अघि नै भनिसकेँ सरकार निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढ्न तयार हुनुपर्छ र व्यवसाय पनि त्यो कारवाही भोग्न तयार हुनुपर्छ। यदि नियम उल्लङ्घन गर्यो भने नेपाल सरकारले एउटा चाहिँ निषेध लागत तोक्दियो भने त्यो निषेध लागत तोक्नुपर्छ, त्यो भयो भने यो पेसा व्यवस्थित हुन्छ, मर्यादित हुन्छ। त्यही अनुसारको हामीले आफ्नो सदस्य संस्थाहरूलाई पनि जानकारी गराउँछौँ र उहाँहरूलाई खबरदारी पनि गर्छौँ।
2: यो व्यवस्थित र मर्यादित गराउने कुरा त छँदैछ सर, होइन, अब समस्या कहाँनिर हो, के हो भन्ने कुरा वर्षदेखि पटक पटक भनि नै आएको हो, होइन, समस्याहरू देखाउँदै आएको हो, सरकारलाई पनि थाहा छ, व्यवसायीलाई पनि थाहा छ, तर समस्या चाहिँ जिउका थियो छ,
4: होइन, मैले अघि नै भनिसकेँ, मैले अघि तपाईँलाई उद्देश्य यो सबै भएको कानुनले गर्दा समस्या भएको, हेर्नुहोस् यो अव्यवहारिक नियम छ कि, तपाईँले भनौँ न एउटा श्रमिक गाउँबाट काठमाडौँ उसको 20-30 हजार पैसा खर्च हुन्छ, भनेपछि हामी चाहिँ यत्रो मेन पावर सञ्चार स्टाफहरू राखेर कर्मचारीहरू राखेर हामीले बजार व्यवस्था विभिन्न चोक चोकमा गएर विभिन्न गल्ली गल्लीमा गएर मार्केटिङ गरेर एउटा मागपत्र लिएर आउनुपर्छ, भनेपछि हामी फ्री भिजा फिटिङमा पठाउन सक्छौँ, जिरो कस्टमा पठाउन सक्छौँ, जब तपाईँको मूल्य तोकिँदैन भने कालोबजार डिपेन्डेन्टली हुन्छ। भएको समस्या यही हो, अब हाम्रो सञ्चारकर्मी मिडिया साथीहरू पत्रकारज्यूले पनि के बुझ्नु जरुरी भने यसलाई व्यवस्थित गरौँ होइन, कानुन संशोधन गरौँ र व्यवस्थित भइसकेपछि पनि व्यवसायहरूले चाहिँ सुध्रिनु हुन भने मैले अघि नै भन्छु निर्मम भएर कारवाही गर्नु पऱ्यो, कारवाहीको प्रक्रिया के रहन्छ त्यो कारवाही गर्न तयार हुनुपर्छ, सरकार तयार हुनु पऱ्यो, व्यवसाय लिन तयार हुनुपर्छ, हामी त व्यवस्थित हुन चाहन्छौँ त, यो पेसालाई व्यवस्थित बनाउन चाहन्छौँ, भनेपछि भएको हिजो 2072 सालदेखि आजसम्म यो सक्दैनौँ भनिराख्यो, हामीले बार बार भन्यो सरकारलाई यो सक्दिनँ, कामहरू सक्दैन, यसलाई पुनरावरण गरौँ, यसलाई खारेज गरौँ, के गर्न सकिन्छ परिवर्तन गरौँ, तर सरकार यो अस्थिर सरकार 7 महिनामा चेन्ज हुने, एउटा मन्त्री आउनुहुन्छ फेरि परिवर्तन गर्न खोज्दा अर्को मन्त्री आइदिनुहुन्छ, होइन, सरकार अस्थिर भएको कारणले पनि यो खालको समस्या भएको थियो, यो बेलामा स्थिर सरकार छ, द्वितीयको सरकार छ, स्थिर सरकार छ, परिवर्तन गर्नुपर्छ, पेसालाई व्यवस्थित गराउनुपर्छ, किनभने हामीलाई आन्तरिक रोजगार छैन अहिले, सफिसियन्ट छैन नि त, गरेपछि वैदेशिक रोजगार अपरिहार्य छ, भनेपछि यसलाई व्यवस्थित गरौँ, व्यवस्थित गर्दाखेरि सरकारले तोकिएको रकम हेरेर हामीलाई पनि समस्या नहुने गरी, जाने श्रमिकलाई पनि समस्या नहुने गरी र राज्यलाई पनि समस्या नहुने गरी नियम कानुन बनाउनलाई अगाडि बढिसकेको छ, त्यो कानुन इम्प्लिमेन्ट भयो भने यो पेसा व्यवस्थित हुन्छ, अघि भनिसके कहीँ गलत गर्छ भने कारवाही चाहिँ हुनुपर्छ, कारवाही हुन्छ, त्यसै हाम्रो सदस्य संस्थालाई हामी खबरदारी गर्छौँ।
2: हरि सर, महासचिवको हैसियतले आम श्रमिकहरूलाई, नागरिकहरूलाई जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ अथवा त्यो प्रक्रियामा त आबद्ध भइरहनु भएको छ, उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ?
4: मैले बार बार भनेको छु, हामी निर्वाचित भएर आइसकेपछि हाम्रो मेन उद्देश्य मेन लक्ष्य भनेकै जाने श्रमिकले दुःख नपाओस्, हामीले जाने श्रमिकहरू नठगिउन्, होइन, आफ्नो परिवार छोडेर, आफ्नो समाज छोडेर, होइन, आफ्नो सम्पूर्ण कुरा देश छोडेर अरूको देशमा श्रम गर्न जाने हो, जाँदाखेरि उसलाई चाहिँ आत्मसन्तुष्टि त्यो महसुस होस्, होइन, आत्मसम्मान महसुस होस्, यहीँबाट जाँदाखेरि नै उसलाई विभिन्न जुन झन्झटिला प्रक्रियाहरू छन्, जाने खर्चका प्रक्रिया छन्, यो कुरा सबै परिवर्तन गर्न हामी लागेका छौँ र हजुर जस्ता सञ्चारकर्मी ज्यूहरूले पनि, पत्रकारज्यूहरूले पनि सकारात्मक प्रभावहरू फैलाउनु पऱ्यो र जाने श्रमिकलाई पनि म के आग्रह गर्न चाहन्छु, यो लडाइँ हामी हजुरहरूका लागि लड्दैछौँ, यो कानुन परिवर्तन गर्न हजुरहरूका लागि लड्दैछौँ र यो व्यवसाय यो पेसालाई व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनलाई लडिरहेका छौँ, हामीलाई केही समय तपाईँहरूलाई दिनुपर्छ र यसपछि हाम्रा श्रमिक नेपाली दाजुभाइहरू चाहिँ समान तरिकाले सरकारले तोकिएको लागतमा र एउटा दूरदराजबाट आएको श्रमिक मेन पावरलाई भेट्न पनि गाह्रो हुन्छ, बिचका बिचुलाहरूमा पर्नुहुन्छ, यी सबै कुरा निराकरण गर्नलाई हामी अगाडि बढेका छौँ, केही समय धैर्य गर्नुहोस् र त्यसपछि यो पेसालाई हामी व्यवस्थित बनाउँछौँ भन्न चाहन्छु म।
2: हस्, धेरै धेरै धन्यवाद हजुर,
4: धन्यवाद, यो आवाज यो मेरा केही कुराहरू चाहिँ राख्न दिनुभयो, म उज्यालो रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका महासचिव हरि डाङ्गी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा कुराकानी गर्यौँ। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिँदो नेपाल लिएर आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला, सङ्घर्ष विष्ट र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार। वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888-98-92-12-35-888।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
13: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
14: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
13: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
14: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
13: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
14: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
13: कार्यक्रम सडक र सवारी।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु।
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्छु।
1: हस् नमस्कार।

0: शुभप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा

0: बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
9: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको

0: नम्बर अनिवार्य सेभ गरेर राखौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
8: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
13: हामी
12: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदै यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
11: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
16: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भो सन्चो भएन?
18: हैन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
16: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
17: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
16: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
17: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
16: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
17: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
23: नमस्कार स्वयंसेविका दिदी।
24: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
25: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
24: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
23: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
24: हो त,
25: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
24: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
11: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
14: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्।
24: अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
3: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँ त्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।

0: लिउँ भनेर उपप्रमुख ज्यू
1: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
0: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
2: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शङ्का लागे उजुरी गरौँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पख्नुस् के गर्नु भएको
6: ल देख्नु भएन औषधी हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
6: हजुर
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
5: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पख्नुस् के गर्नु भएको
6: ल देख्नु भएन औषधी हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
6: हजुर
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
5: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
9: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
9: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
8: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
9: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालि

0: का वा पिन परियोजनाको फोन नम्बर 01-5421-7600 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
3: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान?
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छु बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. प्रभात गुरु आमा।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
32: हेलो
22: हेलो बहिनी, सन्चै छौ?
32: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
22: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
32: अनि हुलाकमा पो जानु?
22: हो नि, हुलाकमा जाऊ न।
32: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
22: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
32: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
22: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
32: ए, सहरमा मात्र होला नि
22: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
32: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, म मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौँ र समय

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
1: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
15: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको
8: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: সানিমা রিলায়েন্স লাইফ ইন্স্যুরেন্স খুলে রাজিও
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: ए दाई ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको
3: ले देख्नु भएन? औषधि हालेको
2: लौन शरीर ढाक्ने कपडा माक्स र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा

0: उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा त तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस

0: कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: केही भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी,
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। ल
11: दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
26: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सप्ताहको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
3: होइन सन्ध्या, बल्ल बल्ल लिबान बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
3: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
1: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो
4: कस्तो,
3: ओली नास्ता पसल जस्तो।
6: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
7: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
6: ओहो, केही काम थियो कि काकु?
7: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
6: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
8: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
1: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
9: कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
9: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
3: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
9: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ बाबु?
3: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
9: अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
3: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
10: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
23: ए हो र बाबु
24: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस?
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
13: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी,
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर,
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ? के हो के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुआ ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिना अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
4: नेपाल सरकार विज्ञापन

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अहिले दिउँसोको 3 बज्यो।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात् असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोसी बाढीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोसी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रका रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसुनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। त्यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542 नम्बरको रिद्धिसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झन्डै 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भनीमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको सुरुमा नेताहरू झपट रावल, कृष्णभक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरे। त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्बभन्दा बढी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा अहिलेसम्म 1,11,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,06,56,28,167 मौजदात रहेको छ। हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन्। 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्री गाउँपालिका 1 सामा गाउँका वडा अध्यक्ष कार्मा छेवाङ लामाले राशाचलाई बताउनुभयो। मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ। मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फेड्रिक नेल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसै गरी उहाँले संयुक्त अरब इमिरेट, साउदी अरेबिया, त्यसै गरी ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ। भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग 16 सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुङ्ग्याएको छ। जापानमा मङ्गोलियाले नेपाललाई पहिलो सेटमा 25-23, 25-17 र 25-13 हरायो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि बरिदातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुङ्ग्याएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौँ। धानलाई मौसम सफा भएपछि मात्र काटौँ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौँ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौँ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन।

0: र 9841 29 54 81। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान विज्ञान सम्बन्धी पुस्तक प्रवर्धनका लागि वृहत प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशक बीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज 9 गतेदेखि 18 गतेसम्म कमलादीमा रहेको प्रतिष्ठान परिसरमा वृहत पुस्तक प्रदर्शनी 2083 आयोजना गर्न लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। प्रदर्शनीमा 40% सहुलियतमा पुस्तक बिक्री गर्ने प्रतिष्ठानले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सडक किनारा, सार्वजनिक ठाउँ, पार्क तथा नदी किनारामा वृक्षारोपण र फूल रोपणको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजना मार्फत विभिन्न ठाउँमा नियमित रूपमा बिरुवा रोप्ने, गोडमेल गर्ने, मलखाद राख्ने, पानी हाल्ने तथा संरक्षण गर्ने काम हुँदै आएको छ। महानगरपालिकाले सडक तथा सार्वजनिक ठाउँलाई आकर्षक बनाउने उद्देश्यले फूलका गमला राख्ने काम समेत अघि बढाएको छ। र इन्द्रजात्राको अवसरमा बसन्तपुरको माजु दैग अगाडि प्रदर्शनका लागि राखिने श्री स्वच्छन्द भैरवको खट पुननिर्माण गरिँदैछ। खट जीर्ण भएको र प्रयोग गरिएका काठ मकिय र कमजोर हुँदै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरूपमा खट पुननिर्माण गराएको हो। 29,83,000 रुपियाँ लागतको खर्च अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट 20,16,000 रुपियाँमा खटको पुननिर्माण गरिएको छ। यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्रजात्रा अवधिका 8 दिन प्रदर्शन गर्ने परम्परा रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापी प्रणाली थप शक्तिशाली बन्दै, आउँदो बिहिबारदेखि काठमाडौँमा प्रज्ञा पुस्तक प्रदर्शनी आयोजना हुने, 40% सहुलियतमा पुस्तक किन्न पाइने, र काठमाडौँ महानगरद्वारा सहरी सुन्दरता र हरियाली प्रवर्धनको कामलाई निरन्तरता। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने

0: कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँ त्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाइको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: अब सुन्नुहोस् पुरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफुल खाऊ
3: मद्यपान र धुम्रपान सेवन नगरौ
2: स्वस्थ रहौँ सुखमय जीवन बिताउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: नमस्ते डाक्टर सर
1: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
0: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
4: के रे नानी त भर्खर 17 की लागि होइन र
5: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
4: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
6: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा

0: नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: केही भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जिन्दगीको कसम म कसरी दिऊ, बलवान समय मेरो बसमा छैन, तर पनि दिलकी रानी तिमीलाई भेट्न मन छ आजै। आइसु भने फर्के म अर्को साल ठिकै छ, खुसीको बहार ल्याउँछु। होइन भने प्रेसी, तिम्रो मेरो प्रेमको कहानी बनाउँला।

पर्खाइमा छु प्रियतम भेट्ने दिनको, गाह्रो भाषा कटाउन यी पर्खाइका दिनहरू। आएछौ भने फर्किएर यो सिउँदो रङ्गामला, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउँला।

सम्झिएर तिमीलाई हेर्ने गर्छु भने पागल जस्तै गरी हुने गर्छु भने दिलकी रानी तिमीलाई भेट्नु मन छ आजै आइसु भने फर्किऊ अर्को साल ठिकै छ खुसीको बाहिर ल्याउँछु

सपना छ रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सिउँदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला

समीपमै छु तिम्रो जस्तो लाग्छ लाग्न त नछुटोस् यो बन्धन कहिले कतै नसिबमा रहन्छ भने छुट्टिन कलाग्ला गर्दा गर्दै भएनछ भने नि हामीले कहिले मनमा दुखाउला आइसु भने फर्क्यौँ अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रेसी तिम्रो मेरो प्रेमको कहानी बनाउला।

विश्वास पनि तिमीलाई नगरेको होइन, कुरिरहे प्रियतम अझै कति कुर्नु, भेट भएपछि कुनै प्रहरमा गुनासो सबै सुनाउला, आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउला, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

0: महिला बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
2: 3000 किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यताउता यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
5: ए, के भयो? केको हल्लाखल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नुभयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौ।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने

0: होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
10: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने थाल।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेपछि बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
0: बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई, खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह, ठुलो वर्षासँगै पहिरो र बाढीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: NIC Asia Equity Opportunity Fund मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: NIC Asia Capital Limited-ले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने IPO खुल्ला। NIC Asia Equity Opportunity Fund 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र NIC एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: NIC एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास, पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ सुरु भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको किम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढीको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय सङ्कट र झन्डै 7 खर्ब 23 अर्ब रुपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
1: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
0: बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिसा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहरी र चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको फरक पार्छ तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ्न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
8: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ त्यो मेकानिजममै आएको हो। त्यही अनुसार हामीले सबै विपक्ष मध्यमिकाहरूलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 स्टुडियो कार्यालयमा पनि यो सूचना गइसकेका छ। आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
9: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ?
8: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलिक एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9-10-11 भनेपछि अब आज 6 गते छ। अझै त्यसको डेन्सिटी अलिकति, त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ। त्यो रेड आयो भने चाहिँ हामीले फेरि त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिरहनु भएको छ डिएचएमले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्यो भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नु पर्ने।
9: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँहरूले?
8: एकदम ठिक कुरा गर्नुभएको छ। यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ तर होइन। यसले चाहिँ यहाँ अघि यहाँले भने जस्तो खेती क्षेत्रमा भारी वर्षाले, बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई पनि यसले हानि नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैनौँ। हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न हुने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता प्रतिपूर्ण दिनुहोस् अवेर गराउनुहोस् भन्ने खालको हुन्छ उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु
9: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको
8: अनि सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुनु आफै अवेर हुनु अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो वरिपरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबै भनेको चाहिँ त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्नु होइन सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै बेसी हुन्छ त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु आफू चाहिँ बाढीको जोखिम पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ विपदको जोखिममा त्यो आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ सुरक्षित स्थानमा रहनुपर्ने हुन्छ उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 1155 नम्बर छ त्यसै गरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ जुन चाहिँ सम्बन्धित सिधेदारलाई भने यसमा व्यवस्था छ त्यसै गरी प्रहरीको सहयोग नम्बर र स्वास्थ्य प्रहरीको 1114 पनि कन्ट्याक्ट गरेर सहयोग माग्न सक्नुहुन्छ
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेकोशी बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं
1: नेपाल दर्पणमा अब बाँकी खबर नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,000,000,000 रुपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकममध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन रोजगारी र देशको आम्दानीसँग जोड्नु पर्नेमा जोड दिनुभयो प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो
0: सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावितको पुनर्वास स्वास्थ्य सेवामा समान पहुँच जलवायु परिवर्तन प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् सांसद परशुराम तामाङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो सांसद जनक सिंहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका बाढी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन् यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष कजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
1: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही तथा पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कारवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कारवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रश्न पार्नुभयो।
0: रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सडक खण्डमा असोज महिनाभित्र गाडी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक विभागका अनुसार अहिले धेरैसो ठाउँमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोबेसीसम्मको सडक दशैँसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कोल्पो खोलामा अस्थायी मर्मत सकिएर गाडी सञ्चालन भइसकेको छ। अहिले स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम सुरु गरिसकेका छन्। रातमा मा झन्डै 200 मिटर सडक बाढीले कटान गरेकामा ब्याग कटिङ गरी गाडी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरुसम्म गाडी सञ्चालन हुन थालेको छ।
1: भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्बभन्दा बढी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैङ्कमा अहिले 11,27,02,60,685 तथा हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब

0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रुकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 को बजेट दुरुपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रुपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झन्डै 34,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रुपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
1: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
0: गाडी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाडी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीँबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
1: यसैबीच कोशी राजमार्ग अन्तर्गत संखुवासभा सदरमुकाम खाँदबारी तुम्लिङटार सभाखोला सडक दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुम्लिङटार सभा खोला सडक खण्डको झन्डै 17 किलोमिटर।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ राछु कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्दा हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98 6।
6: दुईजना चाहिँ, दुईजना भन्दा तिनजना बोन्डिङका डक्टर लिएर चाहिँ काम चलाइयो अहिलेसम्म। अब हामीसँग दुईजना डक्टर साहब हुनुहुन्छ, एउटा चाहिँ एउटा बोन्डिङको डक्टर साहब हुन्छ, एउटा दरबन्दीको डक्टर साहब, दुईजना हुनुहुन्छ। दुईजनाले चाहिँ अब पिएससीमा जेन तेन चलिरहेको छ भनौँ।
7: भनेपछि अब तत्काल सम्भावना चाहिँ देखिने त्यो अस्पतालले?
6: अब हस्पिटल त्यसरी गर्ने हो नि त, त्यो त त्यो कुरा त सङ्घीय सरकारले त्यो बुझ्नुपर्छ। हिजो यसरी बजेट गएको, यसरी गएको, ल यो बाटो गर्नुपर्छ, खै त गरेको प्रचारले त हुन्न नि त, यता भोट हाल्ने हो र प्रचारले भयो, फेसबुकबाट भयो, युट्युबबाट भयो, हरेकबाट भयो, तर चाहिँ जनता सङ्घीय सरकारले त्यसमा पैसा एक पैसा पनि पैसो राख्दैन। अनि अहिले गर्दा गर्दा 1500 कुरा गर्दै गर्दा अब पैसो छैन, अब पालिकाले त्यो 1500 हस्पिटल बनाउन सक्दैन, त्यस कारणले गर्दा त्यो भवन निर्माण भएन। अनि अहिले जनशक्ति पाउन पनि एकदमै अप्ठ्यारो गाह्रो छ, एउटा पिएससीमा दुईजना एउटा डक्टर राख्नलाई पनि एकदमै चुनौती छ अहिले। पिएससी छ, स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्र छ हामीसँग, त्यहाँ डक्टर राख्नु पनि यस्तो छ कि म आउँदासम्म त यहाँ डक्टर पनि थिएनन्। म आइसकेपछि अब बन्डिङका दुई दुईजना डाक्टर साहबलाई बोलाइयो, परदेशसँग कुरा गरिकन दुईजना चाहिँ दुईजना भन्दा तिनजना बोर्डिङका डक्टर लिएर चाहिँ काम चलाइयो। अहिलेसम्म अब हामीसँग दुईजना डक्टर साहब हुनुहुन्छ, एउटा चाहिँ एउटा बन्डिङको डक्टर साहब हुन्छ, एउटा दरबन्दीको डक्टर साहब दुईजना हुनुहुन्छ, दुईजनाले चाहिँ अब पिएचसीमा जेनतेन चलिरहेको छ भनौँ।
7: भनेपछि अब तत्काल सम्भावना चाहिँ देखिने त्यो अस्पतालले बनाउन,
6: अब हस्पिटल बनाउनलाई त अब अलिकति माथिल्लो सरकारसँगै पहल कदमी लिएर बनाउने चाहिँ सय 15 सिया गर्ने कि 50 सिया बनाउने कि कसरी बनाउने त्यो बारेमा छलफल नचलाइकन चाहिँ त्यो सम्भावना देखिन्न।
7: अब यहाँ बजेटको हिसाबले हेर्दाखेरि चालु आर्थिक वर्षमा पालिका निर्भर भनेको त परदेशसँगै बजेटको मुख ताक्ने, अगाडि पनि हजुरले कुरा जोड्ने हाल्नुभयो, चालु आर्थिक वर्षमा के छ बजेटको आकार घट्ने बढ्ने पर्याप्त?
6: यो त यस्तो छ, बजेट त सुरुमा आउँदा चाहिँ अब बजेट अलिक ठुलै भोल्युममा आयो होइन, एउटा वडालाई 1-1 करोडसम्म पनि पैसा दिने गरिकन आयो, तर पैसा दिँदा सुरुमा चाहिँ बरु सानोबाट ठुलो गरौँ या भए चाहिँ यसले राम्रो प्रभाव पार्दो रहेछ, ठुलोबाट यहाँ त बजेट त सङ्घमा त सानो झर्दै आउँछ होइन, एक भनौँ न अब जमानामा अब 60 करोड पैसा आयो यो गाउँपालिकालाई, पछि आएर 57 आयो, 55 आयो, 50 आयो, 53 आयो, अब यो त घट्दै आउने, अनि यहाँ दायित्व थपिन जाने, माथिर बजेट घट्दै आउने, यो त एकदम अनौठो के, यो त तपाईँ आफै सोध्नुहोस् न, जस्तो मैले यो भवन बनाउन थालेँ यसको लागि त पैसा त थपेर दिनु पर्थ्यो नि त, पैसा यहाँको काम नगरेको पैसा लैजिने अनि लगेर पनि फेरि चाहिँ घटेर पैसा आउने भन्दा त बजेटको भोल्युम त घट्दै आउने गरेछ, त्यस कारणले गर्दा समस्या त भइहाल्छ नि, बजेट त त्यति बढेर होइन घटेर आउँछ।
7: के योजनाहरू पार्न सक्नु परदेशसँग मार्फत?
6: अब मैले त यस्तो कस्तो राम्रो प्रश्न सोधिदिनु भयो तपाईँले, माथि वर्षमानजी अर्थमन्त्री हुँदा झन्डै झन्डै यहाँ 50-60 करोड चाहिँ सङ्घको चाहिँ योजना मात्रै आएको थियो, अब हामी एकदम यति खुसी भयौँ कि त्यत्रो पैसा आएको छ काम चलाउने, हामी काम पनि गर्न सक्यौँ, पछि चाहिँ सरकार चेन्ज भयो, हाम्रा लगभग 5-10-20 करोड जति पैसा चाहिँ तान दियो सरकारले, 15-20 करोड पैसा तान दियो, सरकार चेन्ज भइसकेपछि तान दियो, र अब पछि हाल्ला फेरि पनि त्यो पैसा आएन, र अहिले तपाईँको सङ्घीय सरकारको बजेट तपाईँ हाम्रो रेट बुकमा हेर्नु भने कहीँ देख्नुहुन्न, कतै पनि छैन, त्यो खालि बहुवर्ष योजना जतिखेर चाहिँ त्यस बेला हालेको योजनाका बजेटका पैसाहरू ती पैसालाई मर्मतका लागि त्यो भुक्तानी दिनका लागि आएका पैसा छन्, होइन भने नयाँ ठाउँमा चाहिँ यहाँ बजेट गर्नुपर्छ भन्दा सङ्घीय सरकारले हालेको पैसा मैले देख्दिनँ, छैन, तर भन्ने बेला यहाँ धेरै ठुला कुरा गर्छन् साथीहरूले, तर पैसा बजेट छैन र मैले देखेको छैन।
7: सामाजिक सञ्जालहरूमा त यति
6: सामाजिक सञ्जालको त कुरै छोड्नु न, सुनिल मार्गको 80 करोड 60 करोड पैसा आयो भनेर भने त्यो खै कहाँ कसले आएर कहाँ राखेको छ, कहिले टेन्डर हुने त्यो मलाई थाहा छैन।
7: सङ्घ प्रदेशबाट आउने योजना बजेटहरू एकदमै कट्यो,
6: छैन बजेट छैन अहिले,
7: तर त्यसरी बजेट नहुँदाखेरि कम बजेट हुँदाखेरि योजना कम पर्दाखेरि त फेरि जनता ठोकिने त हजुर होइन,
6: म यस्तो छ सब त्यो त जनताले नै बुझ्नु भएको छ नि त, सङ्घीय सरकारले बजेट हाल्ने भनेको सङ्घीय सरकार हो, प्रदेश सरकार हो, होइन स्थानीय सरकारसँग छैन, स्थानीय सरकार त जनताको र सङ्घ र प्रदेशको पुलको काम गर्ने हो, हामी त म त के गर्ने भनेपछि गाउँपालिकाबाट प्रदेशसम्म म चाहिँ 1/3 पर्दिने र पुल तरेर चाहिँ प्रदेश पुग्ने जनताका कुरा, हामीले त जनताको आवाज पुर्याउने कुरा हो, हामीले जनताको आवाज पुर्याइदिन्छौँ, तर त्यो हाल्दिन बजेट भन्दा त्यो सङ्घका सङ्घीय सरकारका सांसद मन्त्री बन्ने मान्छेहरू तिनको शासन गर्ने मान्छेहरू त यहाँ पनि त छन् नि त, त्यो जवाफ त उनले त दिनु पर्ला नि त, मेरो कारणले हाम्रा कारणले सङ्घीय सरकारले बजेट हालिन भन्ने कुरा त्यो कुरा उनले थाहा पाउनु पऱ्यो नि त, प्रदेश सरकारले बजेट हाल्ने होइन नि त, प्रदेश सरकारसँग भएको बजेट त हामी सबै ठाउँमा हाल्छौँ, हामीसँग आएका बजेट त प्रत्येक टोल बस्तीहरूमा जोसुकै होस् जुनसुकै पार्टीका हो, हामी त्योसँग केही सरकार भएन, कुन पार्टीका कुन ठाउँमा जनतालाई कहाँ आवश्यकता हो, जनतालाई कुन चिजको चाहिँ आवश्यक छ त्यो ठाउँमा चाहिँ बजेट हाल्ने हो, हामी त जनताका कुराहरू सम्बोधन गर्ने हो, हामी पालिका अध्यक्षले कहाँ यो मेरो त्यो तेरो ऊ अर्काको होइन, हामी सबैका प्रतिनिधि हो, सबैका अभिभावक हो, र कहाँ समस्या छ कुन ठाउँमा छ सबै बस्नु छलफल गर्नुहोस् ल्याउनुहोस् हामी त्यहाँ बजेट योजना हालिदिन्छौँ भनेर भन्छौँ, हामी त प्रत्येक जनता कहाँ जान्छौँ निर्देशकसँग भन्छु, उहाँहरू तपाईँलाई के को आवश्यकता हो, के गर्नुपर्छ, पालिकाले के गरिदिने, उहाँहरूले जे भन्छ त्यो काम गर्ने हो, ल तपाईँहरूको काम यो हो भने हामी गर्छौँ, त्यसरी गर्ने हो नि त। त्यो त त्यो कुरा त सङ्घीय सरकारले त्यो बुझ्नुपर्छ। हिजो यसरी बजेट गएको यसरी गएको ल यो बाटो गर्नुपर्छ खै त गरेको प्रचारले त हुन्न नि त। यता भोट हाल्ने हो र प्रचारले भयो फेसबुकबाट भयो युट्युबबाट भयो हरेकबाट भयो तर चाहिँ जनताले त प्रत्यक्ष लाभ त जनताले पाउने नि। अहिले बजारमा हाहाकार देख्नुभयो तपाईँ होइन सङ्घीय सर। मैले दाङको डिलरमा फोन गरेँ दुनियाँ ठाउँ फोन गरेँ मान्छे पढ्न गएका विद्यार्थीले ग्यास पाएको छैन सिलिन्डर पाएको छैन होइन तेलका भाउ महँगेका छन् पेट्रोलका भाउ महँगेका छन् दुनियाँ छ यता हाहाकार छ नि त मान्छेले त। अनि मान्छे चाहिँ उसको बजारका भाउ मगेर सिमेन्ट मगेर चाहिँ काम गर्न सकेन टेकडाहरूले त्यहीँ गाली गरेको छ क्रम त पीडा त भएन नि त। सरकारको उपस्थिति त्यसलाई समयमा समय समयमा त गर्नुपर्छ जानकारी गर्नुपर्छ नि त। त्यस कारणले गर्दा बजेटमा चाहिँ त्यो त्यो हल्ला गरिकन भन्दा त्यस बेला हल्ला गर्नुभन्दा अहिले बजेट आएर टक्क गरेको भए ल ठिक जसले गरे जनता काम गर्ने हो विकास काम गर्ने हो जसले गरे जसले जसले जे गरे पनि।
7: अब यो हजुर अन्तिमकाल अन्तिम कार्यकालमा भइरहँदाखेरि हिजो जनता कि मासमा भएर कुरा गर्नुभयो अहिले चाहिँ अध्यक्षको कुर्सीबाट चाहिँ कुरा गर्दै हुनुहुन्छ त्यसमा पनि चार वर्ष बिताइसक्नुभयो एक वर्ष बाँकी छ कति सन्तुष्ट हुनुहुन्छ हजुर?
6: म चाहिँ अब सन्तुष्ट भन्नाले अब जनताका जनतासँग म हिजो जसरी चाहिँ मैले यो चुनाव लड्दै गर्दा म धेरै लामो समय सामाजिक क्षेत्रमा मुद्दा मामिलादेखि लिएर जय झगडादेखि लिएर सबैसँग जनता सबै मान्छेलाई सँगै राखेर छलफल गरेर बहस गरेर चाहिँ म अगाडि बढ्या हो र मेरो धेरै योगदानहरू चाहिँ सामाजिक क्षेत्रमा काम गर्ने मान्छे भएकोले मलाई सामाजिक क्षेत्र नै मनपर्छ र म अहिले पनि यहाँ बस्दा पनि म आफू अध्यक्षको महसुस गरेको छैन म सामाजिक क्षेत्रमा काम गर्न आएको छु। मैले तपाईँ यो पाँच वर्षसम्म बसेँ तपाईँहरू सबैले बुझ्नुहोस् मेरो सबै कुरा बुझ्नुहोस् मैले यो पाँच वर्ष सरकारका नुन पानी नगरेर मेरो घरमा आफ्नै आठ वटा झिनो खाएर बसिरहेको छु। मैले यहाँको सेवा सुविधा मौज मस्ती त्यो मसँग केही पनि छैन म आफ्नै घर बस्छु आफ्नै कोठामा बस्छु आफै बसेर खाएको छु। म जनतासँग चाहिँ जहाँ जुन ठाउँमा हो जनतासँग भेटघाट गर्न गएको छु हलवाई गरेको छु। म एक्लै बजारमा चाहिँ तपाईँहरू जहाँ जानुभयो जहाँ मान्छेले भेट गर्नलाई चाहिँ टाइम लिनुपर्छ मलाई टाइम लिनु पर्छ उहाँले म कहाँ हुनुहुन्छ भनेर सोध्नुहोस् म त्यहीँ गएर भेट्न गइहाल्छु। मलाई त्यो केही छैन म फेरि भोलि गएर जनताकै काम गर्ने हो जनताकै सेवा गर्ने हो म जनताको छोरा हो म जनताकै काम गर्ने म जनप्रतिनिधिको अध्यक्षको हैसियतले म त्यो नभइकन म जनताका काम गर्ने जनताका चाहिँ म यो पाँच वर्ष जनताको स्पेसल एकदमै त्यो शब्द त नबोलाउँ जनताकै सेवा गर्नका निम्ति आयो म जनता शासक होइन सेवाको रूपमा मैले त्यो महसुस गरेको छु मैले अनुभूति प्राप्त गरेँ र जनप्रतिनिधिको अनुभूति मैले आफूले प्राप्त गरेको छु र म यसमा चाहिँ गौरव ठानेको छु र मैले सकेसम्म जनताले कति चाहिँ सेवा दिन सकेँ कति गर्न सकेँ जनताका चित्त कति बुझाउन सकेँ म भोलि गएर जनतासँग भन्छु उहाँसँग तपाईँको कतिको चाहिँ मैले के गर्छु मैले जनताले फेरि ल भनिकन मैले आफ्नो गोजेका पैसा दिएर भात खुवाउनु त होइन जनताले सामूहिक रूपमा सार्वजनिक रूपमा जनतालाई सबैलाई फाइदा हुने गरिकन योजना र बजेट मागेर लिएर आउनुभयो भने ल तपाईँलाई म जसरी गर्छु भनेर भने म त्यो काममा अगाडि बढेको छु। त्यस कारणले गर्दाखेरि मैले यो अघिल्लो म जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि भएपछि मलाई ममा केही फरक छैन म जस्तो हिजो थिएँ आज पनि म त्यस्तै छु र अहिले पनि म त्यही तरिकाले रहेर चाहिँ अब मेरो कार्यकाल सक्दैछु मलाई त्यहीमा एकदमै खुसी छु म सन्तोष छु।
7: अब हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा केही भन्न चाहनुहुन्छ?
6: ठिक छ अब तपाईँहरू चाहिँ यो हाम्रो यो पहिलो यो आर्थिक वर्षको पहिलो यो सुनिल श्री डायरी होइन यो तपाईँहरूले गाउँ बस्तीहरूमा यदि पालिका अध्यक्षले तपाईँहरूले सही मान्छेलाई गलत मान्छेलाई ठिक ठाउँमा लिने पनि हो र पत्र पत्रिका रेडियो भनेका कुराहरू हामीले नदेखेका नसुनेका ठाउँहरूका कुराहरू पनि सुनाइदिने र हामीले गरेका कमी कमजोरी छन् भने त्यसलाई औँलाई चाहिँ सच्याउने बाटो देखाउने पनि हो तपाईँहरूको जिम्मा भनेको। अब हामीले कतै गाउँ बस्तीमा केही ठाउँमा त्यस्ता छुटेका छन् केही त्यस्ता कुरा रहेका छन् भने त्यो कुरालाई सम्बोधन गरेर तपाईँहरूले पनि कुरा उठाइदिनु भयो भने जनताले त्यो कुरा हामीलाई सुनाइदिने हामी त्यो कुरालाई सच्याउने र जान्ने कुरा चाहिँ पनि हो र यो तपाईँहरूले चाहिँ सकेसम्म गाउँ बस्ती जानुहोस् हामी तपाईँहरूले सार्वजनिक सुनाइमा प्रत्येक टोल बस्ती गाउँ गाउँमा जानुहोस् कहाँ कहाँ के देख्नुहुन्छ मैले त देख्ने गर्छु फेसबुक युट्युब पत्रकार अनि लेखक कविहरूले त धेरै ठुलो चिज छैन सानो चिज सब भयो भने त्यसलाई कलात्मक तरिकाबाट होइन त्यसलाई एकदम किसिम बनाएर चाहिँ मान्छेले जति पढ्यो त्यति भित्र छिर्ने लायकको बनाएर चाहिँ कति मिठासबाट भरे हुन्छ होइन त्यसो तपाईँहरूले पनि अब गाउँ बस्तीहरूमा कहाँ के कमजोरी भएको छ कस्तो देखेको छ स्थानीय सरकारले चलाएको गाउँघरका सिंहदरबारले कस्तो चलाएको छ होइन कस्तो बनेको छ त्यो कुरा तपाईँहरूले खोजिदिएर चाहिँ हामीलाई पनि यसो छ्यासे भनिदिनु भने हामीले सच्चिने बाटो कति मैले गल्ती गरेको छैन मेरो कमजोर छैन भन्ने होइन कतै चाहिँ मान्छे कहीँ कतै बोल्ने हरेक कुरा गर्दा चाहिँ कमजोरी त मान्छेले गर्छ त कानुनका धाराहरू चाहिँ थुप्रा बनेका छन् होइन त्यही कुरालाई चाहिँ तपाईँहरूले खोज दिने खोज खोजतलास गरिदिने र अनुसन्धान गरिदिने र हामी कहाँ पुर्याइदिनु पनि म तपाईँहरूलाई अनुरोध गर्दै यो जियोस् यो यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
7: हस् हुन्छ, आफ्नो अधिवेशनसम्मको बाबु कार्यक्रममा समय दिनुभयो त्यसलाई तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
6: ल धन्यवाद छ तपाईँहरूलाई।
7: हस् आज कार्यक्रम समयसकेको छ। आज कार्यक्रम सुन्ने स्मृति डायरीमा रहेर हामीले सुन्ने स्मृति गाउँपालिकाका अध्यक्ष मनराम प्राथोकीसँग चालु आर्थिक वर्षमा गाउँपालिकाले गर्ने विभिन्न कार्यक्रमहरू कसरी चाहिँ सम्पन्न गर्दै हुनुहुन्छ अथवा चाहिँ टेन्डर मार्फत हुने उपभोक्ता मार्फत हुने कार्यक्रमहरूलाई समयमै सम्पन्न गर्नको लागि कस्तो खालको भूमिका खेलिरहनु भएको छ, चालु आर्थिक वर्षमा अलिक बढी महत्त्वका योजनाहरू के लिनु भएको छ, कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिनुभएको छ भन्ने हिसाबले आज हामी उहाँसँग कुराकानी गऱ्यौँ। उहाँसँगको कुराकानी सुन्दाहुँदै हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यदिसम्म कार्यक्रम सुन्नुभयो त्यसको लागि तपाईँ आफ्नो अति व्यस्त समयको बावजुद कार्यक्रमलाई समय दिनु अति र प्राविधिक सहकर्मी रीतिका मकला धन्यवाद। कार्यक्रमको अर्को श्रृङ्खलामा फरक विषयवस्तु र अचम्म कार्यक्रममा आउने नै छौँ। तबसम्मको लागि कार्यक्रम सञ्चालक म गणेश किसिम बिदा हुन्छु। रेडियो सुन्दर हृदय गर्नुहोला। नमस्कार।
8: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

Yeah, that's okay.

0: एक्सक्यूज मी दाई तपाईको त्यो खाली छ
1: त्यो रुम खाली छ रुम ओ भाइ
0: दाई यहाँ रुम खाली छ
1: रुम खाली छ रुम
0: भाइ यहाँ रुम खाली छ
1: ओ भाइ कोठा खाली छ यता
0: दाई यहाँ रुम खाली छ दाई यहाँ रुम खाली छ
1: कोठा खाली छ

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फाइनल रिपोर्ट के आयो डाक्टर साहब?
5: हेर्नुहोस्, खुसीको कुरा उहाँहरू ठिक हुनुभयो, अब घर लान सक्नुहुन्छ। तर एउटा दुःखको कुरा छ, उहाँहरूको पुरानो मेमोरी सबै लस भएको छ। केही समयसम्म उहाँहरूले बच्चाको जस्तै बिहेभ पनि गर्न सक्नुहुन्छ, तर फेरि कुनै कुनै बेला चाहिँ पास्ट मेमोरी रिटर्न भएका प्रमाणहरू पनि छन्।
6: डाक्टर साहब, ल हामी लाग्छौँ नि त। धेरै धेरै धन्यवाद हजुरलाई।
4: त्यो गाउँको काइलाको छोरीको बिहे आज हो नि त, माइती पछि हौ के अरे, के भयो र जाउँ चारैजना।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: व्यक्ति वा संस्थालाई
8: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि

0: अपेक्षित परिवर्तन आउन सकेन। बरु व्यवस्था बदलेसँगै देश बदल्न सरकार र संसदमा गएकाहरू आफै बदले र 10 वर्ष युद्धको नेतृत्व गरेकाहरू विभिन्न स्वार्थ र विचारमा विभाजित भए। आज नेकपा माओवादी त्यो बेलाको माओवादी रहेन।
1: तान्दिम
2: हुन्छ के छ त कमाई?
1: ट्याक्सीमा राम्रै हुन्छ नि, यही हो कि त?
2: ल यसो सितन है त। ल
3: कोठा भाडा पुर्याइदिन भन्नु है, 3-4 महिना भइसक्यो।
4: हुन्छ, म कुरा गर्छु।
5: कतिको मासु बेच्छौ बुढा?
2: केको मासु बेच्ने हो? बर्ड फ्लूको हल्लाले मान्छेले कुखुराको मासु खानै छोड्यो। 5-7 केजी गयो कि?
5: दिनभरिमा त्यति मासु बेचेर कहिले उभो लाग्ने हो?
2: त्यही भएर पसल बेचेर ट्याक्सी निकालौँ कि भन्ने सोचेको।
5: फेरि नयाँ सोच आइसक्यो? 7 वर्षमा 7 थरी सोच आइसक्यो, उभो लाग्ने केही गरी होइन। अब टेउसी किनेर सहरका सेल्सी बोकेर उभो लागि होला। रु कति दिन जान छोड्यो?
2: मैले कतिपल्ट भनिसकेँ म विदेश जान्न भनेर, भोकै मर्नु पऱ्यो भने यही देशमा मर्छु।
5: अनि छोरीलाई पनि भोकै मार्छौ? हामीलाई छैन देशको माया? यी देश र जनताको लागि भनेर गोली खाएको होइन? के पाइयो खोइ?
2: गणतन्त्र
5: न मेरा बाबाआमाले तिमीलाई ज्वाइँ सिकारे, न मैले छोरीलाई पेटभरि दुध खुवाउन सकेँ, न तिमीले छोरीलाई पेटभरि भात खुवाउन सकेँ। खुरुक्क विदेश जाऊ, नत्र म जान्छु।
2: गए हुन्छ त?
5: जान्छु त भनेको छु नि, आइमा जानु हुँदैन र गाछ नि त है, गरेर पनि खास खुरुक्क पासवर्ड बनाइदिउँ मलाई।

वैदेशिक रोजगारीमा गएकी एक महिलाले 3 महिनादेखि आफूलाई बन्धक बनाएर राखेको हुँदै लुकेर रुदी बनाएको थियो। यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले आफूलाई सहयोग गर्न आग्रह गरेको छ।

0: हामी कहाँ जान लागो
1: यो देशलाई तिम्रो आमाले र मैले धेरै माया गरिम छोरी जानकै बाजी थापेर माया गरिम तर हामीले लिन जानेन कि देशले दिन जानेन कुन्नी देशको माया कहिल्यै महसुस गर्न पाइएन त्यसैले यो देशै छोडेर जाने छोरी बिरानो देशको न माया लाग्ला न आस
0: बाबा
1: हाँ
0: देश भनेको के हो देश भनेको के हो
1: सच्ची के हो देश भनेको

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के भयो? केको हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हेलो,
11: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ? के भयो
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी र

0: भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनाबारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
2: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा भएको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, शहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई

0: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: हामी
9: श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो
7: हेलो
6: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
8: दिन त हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: ए नानी के भनेर छ के भयो
8: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल म किन दिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
10: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
12: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
6: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
15: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
6: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
2: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
17: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
17: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
18: माया र सद्भावले मात्र बालबालिकालाई
17: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
20: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: दिनेश, यो त मैले चिनेको साथी हो नि।
23: हो नि आदर्श, यता किसिम नि, यो मेरो साथी हो। के हो, साथी मात्र हुने कि साथी हुने अलि माथि जाने हो?
24: त्योभन्दा माथि जानुभयो त घरमै लाग्नु पर्छ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यू मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हर एक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाहा कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।

0: भैया नि बाबे कति दुखेको रात दिन दुखेको दुखै छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै चला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो

0: हस्पिटल, हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सक द्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।